0: थके यो अहिले कुकरमा गर्दा मलाई हुन जान्छ शर्मा ए मुलाएको छु महजुरलाई पछु शरीर पनि यो गनाए
1: एकै गुन्छ पुरुषमा तर पनि हुन्छन् ती पागल छोरी आफै कुन भई काम नारीहरूले रोपुन् हरेके गरी

0: जाई कोई दर्शन दिने होला प्यारा प्रभु आई नारायण
1: ए दर्शन दिनु
0: होस् ए हामीलाई पनि

0: अब सिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्, यो अहिले पुराना कुराको कसैले ख्याल राख्दैन क्या हो क्या पुरानो भने। हे गौरी सुत हे प्रभु गणपते हे अष्ट सिद्धि पते हे स्वामी गज बगरा हे गुण निदान हे रिद्धि बुद्धि पते हे लम्बोदर हे कदम त बिजुली झैका त लगले खने मेरा दुख सबै फिरु नजरती संसार सब देखने हे राधाग्रह का पिताजी मका हे अंधकार का हरी हे छाया पति हे शनिश्वर पिता को छन् हजुर कई सरी हे श्री सूर्य जगत भारी घुमी घुमी सबको विचार गरिदिने सारा रोगहरू नाश गराइदिनुहोस् मेरा उपर दुख दिने यी पञ्चायनका चरण कमलमा पर्तन गरैमा बसी यिनका दुख विनाश गरी सुख दिनन् यी देव कमर कसी गुप्ती नाम धरि सकिन गरमा पस्ने बखतमा पनि कस्ता रिस त कष्ट बोगरी यहाँ उत्रिन आउला भनी चिन्ता धेर हुँदा युधिष्ठिरजीको मनमा लहर जो गयो सम्झी झट तहाँ जगत जननीको तप गर्न लाग्नु भयो दुखित भई जगदुम्बीको चरणमा धन गर्दछन् जो यहाँ पापको मुक्त भएर भक्तहरू ती पुग्छन् पदम पदमा गाई धाप बिखे गिरे यति भनी सज्जन जाउन रीति गरी झिक्छन् स्वर चले त भक्त दुःखमा पर्दा उतर छिन्धरी प्रभाव यसित जानी जगत जननीको चरणमा मनैले श्री राखी गुरुपति परिन् झर शरणमा स्तुति गरे नि मन भई अति कातर स्वर गरी तमन गरेछिन् सासै विदिषित नयन भर जलधरी हे दुर्गे सबलाई बर पनि दिने कोमल स्वरूप कि भई त्यो तिम्रो पनि बाला सूर्य सारीको मुख पन्ध्र चन्द्रै जाई सारै बाबु चतुर्मुखै अति कठोर श्रोणी परो धार पनि धारण गर्नुहुने म पर्दाछु शरण मङ्गल दिनुहोस् भनी मजुरका रङ जस्ता अति असल बाला छ करमा अधि खुल्ने निपुर मणिजलितका पाउ परिमा प्रभाल सिमिका झै गरिकन त घुम्ने गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा चरबाहु बिचमा छ पात्र र असल घण्टा र चग्राई धनु लम्बा हात बिखे छ पात असी असल सोवाए मन के भनु कुण्डल कान बिखे खजित छ सुनका हिराहरू लाल जडी शोभा गर्नुहुने जगत जननीको मग्छु दया यो गरी
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
3: हस्तो फ्याबुल्ला टसिदेले नमस्कार।
2: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङ लुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
3: वाङ होबमेगो र गुरु डक्पो चासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेम्के, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, खिले छिठो, साङडुप, साङायाङसा, छेडुप नाम्जे, छेबामे, छिठो लासो, होबामे, मानिकाव्य, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
2: खोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9512875894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: लास्रो फ्याफुल्ला टसिदेले नमस्कार।
4: मणि पेम्बे हो, मणि पेम्बे। प्रतिनिधि बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो।
2: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
9: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
9: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
9: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
9: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
10: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
10: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
9: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
10: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
11: होइन, के एक्लै गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
11: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
11: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
11: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
12: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्।
11: गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईकुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईकुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईकुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
13: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
14: पाडे पनि किन दुखेको पक्षौ हा तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
13: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
14: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
13: मेरी आमै नि गीताश्री स्टोर, यो त झापा बाजेको वर्षौं पुरानो पसल होइन र
14: यही हो त त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
15: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
15: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9510685595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9510685590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
9: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
2: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
9: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
2: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
9: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
9: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
2: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
9: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
9: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
11: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766
2: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
16: नमस्ते डाक्टर सर
17: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
16: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
17: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
16: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
17: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
16: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
17: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
16: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
17: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
18: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
13: कस्तो दाँत दुखेको अघि पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजा भन्या
19: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
13: त्यहाँ चाहिँ के हुन्छ नि
19: त्यहाँ के हुँदैन नपत्याए सुन त
5: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
20: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
13: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
21: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
2: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।

0: sip on your extreme energy drink.
1: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोतावृन्दमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलाउँछ कार्यक्रमका झलक, मिठा मिठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौं। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने चाहना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौं। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सबातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्मत 2083 साल आषाढ शुक्ल पक्ष सन् 2026 जुलाई 24 तारिक श्रावण 8 गते शुक्रबार दशमी तिथि दक्षिणायण भोलिको एकादशीको नाम हरिसैन्य एकादशीको व्रत हो। भोलि नाम हरिसैन्य एकादशी हो। दक्षिणायन वर्षा ऋतौ रौद्र नाम संवत्सर अनुराधा नक्षत्र राक्षस योग वृश्चिक राशिका उत्तरमा राता चन्द्रमा छन्। सायद गर्दा झगडा हुने आजका जोगिनी उत्तरमा छन्। सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 33:52 उदय 5:23 अष्टय 18:56 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ। व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ। सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि भनी मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्नेछ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीकोट चरी ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाजाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ।
4: Rangi

0: Dayan body market mana esuha.
1: Naso fafulat tasi dale namaskar sirva jone jilo pa shaudai mudis patra anusar low varga jokko sak ma upasthit bhai sakeko chu ma niraj lama pakrin.
0: आज विक्रम संवत 2083 साउन 8 गते शुक्रबार जुलाई 24 तारीख बुद्धिस्ट पात्र अनुसार आज तव डुब छु 10 गते घोडानीमा बुद्धिस्ट पात्र अनुसार आजको दिन जोग यस्तो छ आज महत्वपूर्ण बैठकहरु बस्न नहुने दिन देखिएको छ आज सामे परेको छ छोर गरी केसन दिन राम्रो छ खेजर सामे परेको छ र आजको जोगिनी उत्तार परेको छ आज गुरुम्बरजीको महत्वपूर्ण पूजा हो जन्मदिन गुरुपद्म सम्भवको जन्मदिन धेरैले ओम आउम बज गुरुपेम सिद्धि हुँ एक मन्त्र मात्रै जप्यो भने कल्प कल्पको पापहरू कट्टा हुने बताएको छ लोबर्ग
1: जीवाला मुसाफरको मित्रलाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ लाङ्लो गाई गोरुको मिटल आज राम्रो देखिएको छ कुनै पनि भिन्न भएर छैन ताक्लो बाघ गोरुको मिटल आज सिसा देखिएको छ घर घर सीमा ठाकटुको आउन सक्छ चोट पटक लान सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ हेलो बिरालो वर्गको मिटल आज सिसा देखिएको छ घर घर सीमा ठाकटुको आउन सक्छ चोट पटक लान सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ ढुक्लो गडुल वर्गको मिटल आज राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ ढुल्लो नाग गुरुको मिटालाई चाहिँ सुक्ष देखिएको छ धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ
0: तालो घोडा वर्गको मिटालाई आज राम धर्मको टिटी धर्ममा मन जाने धर्मले रुचाउने धर्म गरी पुण्य गराउनुहुन्छ त्यस कारणले धर्म गर्नुहोस् पुण्य कमाउनुहोस् पाप नगर्नुहोस् दुःख पाउला धर्म गरे सुख पाउला सुख चाहे धर्म गर्नुहोस् दुःख चाहे पाप गर्नुहोस् त आप तपाईँकै हातमा छ कसैले भनिभन्नु परेन लुक्लो भेड वर्गको मित्रलाई आज ल्हासा भएकोले टाढा यात्रा आर्थिक कारोबार व्यापार व्यवसाय अत्यन्तै फैलिएर जानेछ टेलो भाँदर वर्गको मित्रलाई आज ल्हासा इष्टदेवले सहयोग गर्ने शत्रु हटेर जाने मित्र जुटेर आउने र सोचेको कुराहरू पूरा हुने तपाईँको जुगले बताएको छ झ्यालो चरा वर्गको मित्रलाई आज ल्हासा यहाँले पनि राम्रै जोग फेला परेकोले तपाईँले जुन कामहरू गर्नु खोजेको छ त्यसलाई एकदम राम्रो गर्नुहोस् राम्रो छ खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो यहाँले गरिराख्नु भएको कामहरू एकदम फैलिएर जाने तपाईँको जोगले बताएको छ फाक्लो बदल वर्गको मित्रलाई आज राम्रो यहाँले नि गर्नु खोजेको कामहरू एकदम सफल प्राप्त हुने दिनले बताएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोग तपाईलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पठाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आ आफ्नो रीति रिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट

को राशिफल प्रस्तुति पछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौं। कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ। तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो। लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोकभजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोकभजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोकभजन सुनौ है त।

拉努在那，咱祖王孙家的卡拉努在那，拉努在那哎，吉桑拉努在那，咱祖王孙家的卡拉努在那。

0: 放心啊，要把草里呢这个。
1: दुलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईले सुन्नुभयो। उमेरले अस्ति कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साँट्ने, मन बहलाउने र भावना साँट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनै भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोक भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्नुहुन्छ।

गाउनको लागि ज्ञान, साधना र समूह समेत आवश्यक पर्छ। अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन। यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु। तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको हो।

0: कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भुगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख हाँसो बिछोड मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति भन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनिदासँगै सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली बिदामा छौं। नमस्कार।
1: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ, नानीको आज जन्मदिन पो हो। हाउ, केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ, पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ, 15 मिनटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
5: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर

0: प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
6: सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगो नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
7: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865-46-1926 र गेलसाङ शेर्पा 9816-8-30-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। विद्युत आयातकर्ताबाट नेपालमा 4 वर्ष बाद निर्यातकर्ता मुलुकै गत वर्ष 29 अरब 32 करोड़को आमदानी। अविरल वर्षसँगै खसेको पहिरो र सड़क कटानका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सड़क खण्ड प्रभावित। र दलखाको भीमेश्वर नगरपालिका नम्बर 3 मा स्कूटर दुर्घटना हुँदा एकजना गम्भीर घाइते।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। अविरल वर्षासँगै खसेको पहिरो र सड़क कटानका कारण देशभरका विभिन्न प्रमुख राजमार्गहरू तथा सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान छ बजेसम्मको विवरण सार्वजनिक गर्दै 9 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको जनाएको छ। प्रहरीको अनुसार काभ्रे सिन्धुपाल्चोक जोड्ने बेपी राजमार्ग, फुरकोटको नेपाल थोक कटुन्जी बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजे देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। कान्ति लोकपथ पनि वर्षायाम भर बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग सड़क खण्ड हिलाम्बे भएपछि उक्त सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका स्थित जिरोकिलो र कोदरी क्षेत्रमा पहिरोले अरनीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बताइएको छ। यसै गरी बागलुङको जमैनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी करी रोड, रोल्पाको परिवर्तन गाउँपालिका स्थित घोराई थवाङ सहित राजमार्ग, मुगुको छायानाथ रारा नगरपालिका 7 पीना खोला स्थित नगमङ गमटगढ़ी सड़क र सुवाको गोसेकुण्ड गाउँपालिका स्थित पासाङ लम्बो सड़क खण्ड, अछामको पञ्चल देवल नेपेनायक नगरपालिका 5 पानी पोखरी स्थित मध्य पहाड़ी लोकमार्ग तथा लमजुङको म्यागदी गाउँपालिका 4 म्याग्दे भीर स्थित बेसी शहर चामे मनाङ सड़क खण्ड पनि पहिरोको कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। यसैबीच दोलखाको तामाकोशी गाउँपालिका 5 किर्णे तार स्थित लामासाङको रामेसाप सड़क खण्ड तामाकोशी नदीको कटानका कारण सड़क अवरूद्ध भए पनि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग मार्फत सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। निसन्तान दम्पतीलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 वर्षीय नाबालिकाको डिम्ब अवैध रूपमा कारोबार गराएको आरोपमा तनहुँकी राधिका गौतम पक्राउ पर्न भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार गौतमले नाबालिका युवतीलाई डिम्ब दानका लागि उपलब्ध गराउने बिचौलियाको भूमिका रहेको खुलेको प्रहरीले जनाएको छ। ललितपुर जिल्ला प्रहरी परिषदले गौतमलाई गत आइतबार ग्वारको स्थित बीएनडी अस्पताल बाट पक्राउ गरेको हो। जिल्ला अदालत ललितपुरले उहाँमाथि 5 दिनको म्याद थप गरी अनुसन्धान अघि बढ़ाएको छ। ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार यो घटनामा अन्य व्यक्तिहरू समेत संलग्न देखिएकोले विस्तृत अध्ययन भइरहेको छ। 16 वर्षीय नाबालिकाको डिम्ब अवैध रूपमा संकलन तथा कारोबार भएको देखिएको छ। पीड़ित परिवारको जाहेरीका आधारमा एकजनालाई पक्राउ गरेका छौं। अन्य संलग्न व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ। उहाँले बताउनुभयो, प्रहरी स्रोतका अनुसार घटनामा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवं टेस्ट ट्युबी बेबी विशेषज्ञ डाक्टर न्यूटन शर्माको भूमिकाको पनि अनुसन्धान भइरहेको छ। उहाँ हाल बीएनडीबी अस्पतालमा कार्यरत हुनुहुन्छ। अनुसन्धानबाट खुले अनुसार डाक्टर शर्माकै सिफारिशमा बिचौलिया गौतमले नाबालिकालाई सेन्टर पुर्याउने गर्नुभएको थियो। त्यहाँ नाबालिकालाई डिम्ब उत्पादन बढ़ाउने हर्मोनको इन्जेक्सन लगाएको थियो। 7 दिनपछि पुनः आउन भनेर उहाँलाई घर पठाइएको प्रहरीले जनाएको छ। घर फर्किएपछि नाबालिकाको स्वास्थ्यमा इन्जेक्सनको प्रतिकूल असर देखिन थालेको थियो। स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँ केही घण्टा ढिलो गरी पुनः सेन्टर पुग्नु भएको थियो, तर ढिलो आएको भन्दै चिकित्सकले हप्काएर फर्काइदिएको आरोप छ। त्यसपछि स्वास्थ्य झन बिग्रिएपछि परिवारले सोधपूछ गर्दा मात्रै नाबालिकाले आफूलाई डिम्ब दानको लागि लगिएको घटना अभिभावकलाई सुनाउनु भएको थियो। 2078 बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। त्यसअघिका वर्षमा आयात मात्रै गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत बंगलादेशमा गरी 29,32,47,00,000 रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालमा सुखयाममा 10,22,74,00,000 आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000 रूपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयात भन्दा बढ़ी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्षौनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। हामी खुद निर्यातकर्ता भइरहेका छौं। उहाँले भन्नुभयो अहिले औसतमा 1,000 मेगावाट निर्यात भइरहेको छ। वर्षयाममा देशभित्र खपत भई बस्ने बिजुली नेपालले भारत बंगलादेशमा निर्यात गर्दै आएको छ। हाल नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1,530 र निर्यात क्षमता 1,850 मेगावाट पुर्याएका छन्। विधेयक अभावले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिलाई नियमित विधायन प्रक्रियाबाट बाहिर धकेलेको छ। समितिले अब ऐन कार्यान्वयन मापन अध्ययन अनुसन्धान र संघीय एकाई बीचको विधायकीय अन्तर सम्बन्धलाई प्राथमिकतामा राखेको छ। विधायन व्यवस्थापन समितिको बैठकले ऐन कार्यान्वयन मापन र विधायकी अन्तर सम्बन्ध अध्ययन गर्न 2 उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार पार्नेछ। यसका लागि उपसमितिलाई 1 महिनाको समय तोकिएको छ। उपसमितिको अध्ययन सिफारिशका आधारमा विधायन व्यवस्थापन समितिले मापन गर्नुपर्ने ऐन छनौट गरी अध्ययन गर्नेछ। वर्षायामको समयमा पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढ़ी आउन सक्ने जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्र यात्रा गर्नुहुन र नदी किनारका बस्तीमा एक्कासी बाढ़ी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अप्नाउनुहुन एवं पहिरोको जोखिम भएका स्थान कति व्यक्तिहरू सुरक्षित स्थानमा बस्न र जोखिम भए स्थानान्तरण हुन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध समेत गरिरहेको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई वर्षायाममा हुने विपदका घटना न्यूनीकरण गर्नको लागि के गर्नु पर्ला भनेर सोधेका छौं।
4: नाम भीमसिंह नेपाली, घर भीमेश्वर नगरपालिका 7। पानीको मौसमहरू भएको छ, पहिरोहरू धेरै आउँछ, ठाउँ ठाउँमा पहिराहरूको समस्याहरू देखिरहेका छौँ। कारणले गर्दा त्यसमा अलिकति झिकेर बस्नुपर्ने स्थिति छ। अब कहाँ पहिरो आएको छ, कहाँ के छ, केही हुँदैन भनेर घमण्ड नगरिकन यसलाई सुरक्षा साथले कहाँ गएर चाहिँ आफ्नो व्यवस्थित हुन्छ त्यो ठाउँमा बस्नुपर्छ। यही घर वरिपरि अलिक सरसफाई बस्ने, पानी पनि तताएर खाने, आफ्नो बारेमा अलिक बढी ध्यान दिनुपर्छ स्वास्थ्यको बारेमा। यो त अरूले गरिदिने होइन, यस विषयमा आफैले ध्यान दिनुपर्छ।
5: माथि कुलो कटाउँछौ, घरमा आयो भने सफेल भइहाल्छ, अलिकति पहिरो जान लाग्छ भने हामी त्यहाँ बस्दैनौ, अन्तै जान्छौ। त्यस्तै जे पनि आउँछ ल्याउँछ भल्ले, अनि त्यो खाए पछि पिए पछि त्यहाँनिर रुवालाई पानी उमालेर खान्छ।
6: रेवती आचार्य कुँहरू पानी र तताउने खानी, अब खानेकुराहरू पनि एकदम सफा गरेर थुकेर खाने, यस्तो अखारो भिरतिर त्यताउति जानुहुन्न होइन, सुरेसाहरू काट्ने, सरसफा वरिपरि राख्नु पर्छ।
7: बुदुन र कोइराला पानी दूषितहरु आउने रहेछ भन्ने तातारा खाने हैन बाढी पहिरो नै जाने ठाउँ छ भने सुरक्षित ठाउँमा चाहिँ बस्ने वातावरण बनाउने रेखदेख गरिरहनु बाढी आउने ठाउँ छ घरमा नि ढुङ्गासँग लड्ने पहिरो जान्छ भने पहिले चाहिँ त्यहाँ बसोबास हटाउनु पर्यो सब बगाउने चिजहरू हुन्छ भने त्यसलाई चाहिँ अन्त सार्नु पर्यो खानाको सुविधा चाहिँ सुरक्षित गरेर चाहिँ अन्तै राखिरहनु पर्यो होइन र अन्त लगाएर पनि सुरक्षित हुनलाई कोही त विपद पर्दाखेरि कपडा लाउन नहुने होइन ओडा नहुने भिजेर रात गरिबस्नु पर्ने भएको छ नि त त्यसलाई चाहिँ छाता अथवा प्लास्टिक तयारीमा राख्ने लाउने कपडा तयारीमा राखेर खानाको व्यवस्था पनि अर्थक नभए पनि खाजासम्म भए पनि दुई चार दिन खाना पुग्ने तयारी गरेर राखेर चाहिँ भाग्नसम्म भ्याउने भयो भने दुई चार दिन बाँच्न सक्छ नि त्यस पछाडि त सबै मान्छे
8: कृष्णबारी नेपाली हो अब यो बारी पहिरो जाँदाखेरि यसो अलिक भिड जमिन नबस्ने अब भिड पाएर भाषामा नबस्ने खोला नाला छेउमा नबस्ने त्यस्तो अप्नाउने हामी चाहिँ घर वरिपरि कुलासो काट्छौँ अनि हामी भल चर्काउँछौँ कतै सतर्क भएर अलिक भिड पाएर जाने ठाउँ छ अलिक भिड ठाउँ छ भने तिनी मान्छेलाई नि नबस बरु अझै सर भन्छौँ
9: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
10: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
9: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर्स छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
10: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
9: हजुर यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल ब्लाउज लेहेङ्गा चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ
10: प्रोपाइटर सबिना फुयाल थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426
9: क्लासिक लेडिज टेलर्स चरीकोट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू दोलखाको भामेश्वर नगरपालिका वडा नम्बर 3 गौतम टोली स्थित चरीकोट सिंहटी सड़क खण्डमा स्कूटर दुर्घटना हुँदा एकजना घाइते हुनु भएको छ घाइतेको प्राथमिक उपचार पश्चात थप उपचारको लागि धोलीखेल अस्पताल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो हिजो साँझ करिब 5 बजे चरीकोटबाट दोलखातर्फ जाँदै गरेको बागमती प्रदेश 95 प 16 21 नम्बरको स्कूटर आफै अनियन्त्रित भई सड़कको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ दुर्घटनामा कालिम्चोक गाउँपालिका सह लेप्टुङ निवासी अन्दाजी 29 वर्षीय हरि कार्के घाइते हुनुभएको हो उहाँलाई तत्काल पशुपति चौलगा स्मृति अस्पताल दोलखामा उपचारको लागि ल्याइएको थियो अस्पतालमा प्राथमिक उपचार पश्चात 6:30 बजेतिर उहाँलाई थप उपचारको लागि दोलीखेल अस्पताल पठाइएको हो दुर्घटनाग्रस्त स्कूटर जिल्ला प्रहरी कार्यालय दोलखाको नियन्त्रणमा रहेको छ प्रहरीले दुर्घटनाको बारेमा थप अनुसन्धान दोलखाको उत्तरी क्षेत्र स्थित खारे खोलामा आएको बाढ़ीले कटन गरेसँगै गौरीशंकर गाउँपालिका नम्बर 8 लंगोटा र खारे खोला बस्ती जोखिममा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ बाढ़ीले बस्ती कटन गरेपछि लंगोटाका 15 बढ़ी घर जोखिममा परेको स्थानीय रमेश श्रेष्ठले बताउनुभयो उहाँका अनुसार खोलाले निरन्तर कटन गरिरहेकाले स्थानीयले घरका सामान निकालेर सुरक्षित स्थानमा सारिरहेका छन् त्यस्तै गौरीशंकर गाउँपालिका वडा नम्बर 6 को गुरूम्फी बजार र वडा नम्बर 5 को सुमना बस्तीमा पनि खारे खोलाको कटानका कारण जोखिममा परेका छन् बाढ़ीले त्यस क्षेत्रमा पुग्ने सड़क पूर्ण रूपमा छेद विच्छेद गरेपछि सड़क अवरूद्ध बनेको छ विद्युतका पुलहरू बाढ़ीले बगाएपछि विद्युत पनि अवरूद्ध भएको बताइएको छ दोलखाको तामाकोशी नदीमा आएको बाढ़ीले अवरूद्ध भएको पुष्पलाल राजमार्ग सञ्चालनमा आएको छ दोलखाको तामाकोशी गाउँपालिका केन्द्रटार सड़क खण्ड बगाएपछि अवरूद्ध भएको पुष्पलाल राजमार्ग वैकल्पिक रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो उहाँका अनुसार खेन्ती ग्रामीण विद्युत सहकारीको कार्यालय परिसरको सड़क हाल प्रयोग गरी वैकल्पिक रूपमा सड़क सञ्चालनमा ल्याइएको हो। अविरल वर्षासँगै तामाकोशी नदीमा आएको बाढ़ीले तामाकोशीको किर्नेटार क्षेत्रमा सड़क बगाउँदा यातायात पूर्ण रूपमा अवरूद्ध भएको थियो। नदीले कटान गरेको मुख्य सड़क सञ्चालन तत्काल गर्न नसकिने जिल्ला प्रहरी कार्यालय दोलखाको बनाइरहेको छ। यातायात सञ्चालनको लागि सहज बनाउन खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कम्पाउण्ड भित्रबाट एक महिनाको लागि अस्थायी सड़क प्रयोग गर्न दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ। दोलखामा गत असार महिनामा सवारी दुर्घटनामा परि 14 जना घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत असार महिनाको वार्षिक रिपोर्ट अनुसार जिल्लामा 9 वटा सवारी दुर्घटना हुँदा 14 जना घाइते हुनु भएको उल्लेख गरिएको छ। दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गतिका कारण चलाएको पाइएको प्रहरीले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। 9 वटा दुर्घटनामध्ये 6 वटा तीव्र गतिका कारण, एउटा ब्रेक फेल भएका कारण र 2 वटा अन्य कारणले सवारी दुर्घटना भएको प्रहरीको मासिक रिपोर्टमा उल्लेख गरिएको हो। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा विद्युतीय करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसार मृत्यु हुनेमा भुम्लु गाउँपालिका साथ फलाटे देवी उप्रेती रहेको हुनुहुन्छ। प्रहरीको अनुसार भुम्लो गाउँपालिका 8 भुम्लोटार क्षेत्रमा स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा उहाँलाई विद्युतीय खम्बा अड्याउन प्रयोग गरिएको तारमा प्रवाह भएको करेन्ट लागेको थियो। करेन्ट लागेर उहाँको घटनास्थलमै मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। रामेछाप प्रहरीले एक महिलामाथि जबरजस्ती करनी गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापको अनुसार परिवर्तित नाम खाँडादेवी गाउँपालिकाकी एक महिलाले दिएको जाहेरीका आधारमा प्रतिवादी तिलक बहादुर र नेपाली पक्राउ पर्न भएको हो। पीड़ित महिला आफ्नै घरको कोठामा एक्लै सुतिरहेको अवस्थामा प्रतिवादी नेपालीले गत साउन 4 गते बिहान करिब 2 बजे घरको ढोका फुटाई जबरजस्ती घरभित्र प्रवेश गरी करनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार प्रतिवादीले जबरजस्ती करनी गर्न खोज्दा पीड़ित महिलाले खुकुरी लिएर प्रतिकार गरेको प्रहरीको भनाइरहेको छ। अब आजको मौसम सम्बन्धी जानकारी। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल मनसुनको न्यून चापीय रेखा सर्दर स्थानमा रहेको छ। अहिले देशका हिमाली तथा पहाड़ी भागमा सामान्यतया बदली भइरहेको छ भने तराईमा आंशिक बदली भएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो हिमाली तथा पहाड़ी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने जनाएको छ। हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। विद्युत आयातकर्ता नेपाल 4 वर्षमै निर्यातकर्ता मुलुक, गत वर्ष 29 अरब 32 करोड़को आमदानी। अविरल वर्षासँगै खसेको पहिरो र सड़क कटानका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सड़क खण्डहरू प्रभावित। र दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर 3 मा स्कूटर दुर्घटना हुँदा 1 जना घाइते। हवस् त, सैलुङ समाचार अहिलेले यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा साथ सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: दर्शन गर्न जाऊ सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका दुई, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हौ मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: यही हो त त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
5: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
2: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
2: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027866
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
3: कस्तो दाँत दुखेको गिया पनि सुन्ने छ ए बुढी मलाई धानुकोमा लैजा भन्या
8: अब के को धानीकोमा नि धानीकोमा होइन अब इन्द्र डिजल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई
3: त्यहाँ चाहिँ के हुन्छ नि
8: त्यहाँ के हुँदैन नपत्या सुन त
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
9: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577079
3: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
2: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
2: यो रेडियो सैलुङको समय सूचक हो।
10: यति बेला बिहानको आठ बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रममा आजको पत्र पत्रिका दुलाखा र दुलाखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल साउन महिनाको 8 गते शुक्रबार आज प्रकाशित पत्र पत्रिकाले वर्षा र पहिरोले एक दर्जन सड़क प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरूद्ध, राष्ट्रिय सभा बिजनेस विहीन, बाढ़ी र डुबनको सनात्रासमा उपत्यकावासी विद्युत आयातकर्ताबाट नेपाल 4 वर्षमै निर्यातकर्ता मुलुक, गत वर्ष 29 अरब 32 करोड़ आमदानी शंकर समूहका बाबु छोरा नै कारागारमा, एक छोरा बुहारी र नाति फरार सूचीमा, लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। वर्षा र पहिरोले एक दर्जन सड़क प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरूद्ध। अविरल वर्षासँगै खसेको पहिरो र सड़क कटनका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको विवरण सार्वजनिक गर्दै 9 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको जनाएको हो। प्रहरीका अनुसार काभ्रे प्लान्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खुटकोट नेपाल थोक कटुन्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि वर्षा यामभर बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग सड़क इलाम्बे भएपछि उक्त सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुलीको भोटेकोसी गाउँपालिका स्थित 0 किलो र कोदावरी क्षेत्रमा पहिरोले अरणको राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी बागलुङको जमिनी नगरपालिका 8 बेल बगर स्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिका स्थित गोराई थौवाङ शहीद राजमार्ग, मुगुको छायानाथ रारा नगरपालिका 5 पिना खोला स्थित गमगढ़ी सड़क, रसुवाको गोसाईकुण्ड गाउँपालिका स्थित पासङ लम्बु सड़क खण्ड, असमको पञ्चदेवल विनायक नगरपालिका 4 पानी खोला स्थित मध्य पहाड़ी लोकमार्ग तथा लमजुङको म्यागदे गाउँपालिका 4 म्यागदे भीर स्थित बेसी शहर चामे मनाङ सड़क खण्ड पनि पहिरोको कारण पूर्ण रूपमा अवरूद्ध भएका छन्। यसै तैबीच दोलखाको तामुकोशी गाउँपालिका 5 किर्णे ताड़े स्थित लामासाङ रामेसाग सड़क खण्ड तामुकोशी नदीको कटानका कारण अवरूद्ध भए पनि खिल्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग मार्फत सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। यो खबर आज रातोपाटीले लेखेको छ। राष्ट्रिय सभा बिजनेस विहीन, विधेयक अभावले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिलाई नियमित विधायन प्रक्रियाबाट बाहिर धकेलेको छ। समितिले अब ऐन कार्यान्वयन, मापन, अध्ययन, अनुसन्धान र संघीय एकाइ बीचको विधायकीय अन्तर सम्बन्धलाई प्राथमिकतामा राखिएको छ। विधायन व्यवस्थापन समितिको बैठकले ऐन कार्यान्वयन, मापन र विधायकीय अन्तर सम्बन्ध अध्ययन गर्न 2 उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार गर्नेछ। यसका लागि उपसमितिलाई 1 महिनाको समय तोकिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। शंकर समूहका बाबु छोरा नै कारागारमा, एक छोरा बुहारी र नाति फरार सूचीमा। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उहाँलाई बुधबार दिल्ली कारागार अगाडिबाट पक्राउ गरेको छ। बैंकिङ कर सुर अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवाल कारागार चलन हुनुभएको छ। बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको प्रश्न भएको भन्दै उच्च अदालत पाटनले उहाँलाई बिहिबार थुनामा पठाएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उहाँलाई बुधबार दिल्ली बजार कारागार अगाडिबाट पक्राउ गरेको छ। उहाँका छोरा सुलभ अग्रवाललाई भेट्न जाने क्रममा पक्राउ
अग्रवाल भेट्न जाने क्रममा पक्राउ पर्न भएको हो। विभिन्न बैंकबाट लिएको कर्जा दुरूपयोग अभियोगमा 28 गेटमा उहाँ विरूद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो। उच्चका न्यायाधीशहरू अर्जुन प्रसाद कोइराला र कवि प्रसाद नेउपानेको इजालसले थुनामा पठाउन आदेश दिएको हो। जगदम्ब स्टीलको नाममा विभिन्न बैंकबाट लिएको 42,14,00,000 रूपियाँ दुरूपयोग गरेको अभियोगमा शंकरलालका छोरा उहाँका छोरा साहिल र सुलभ तथा बिचौलिया दीपक बाट विरूद्ध गत 28 जेठमा मुद्दा दायर भएको थियो। सो कम्पनीले विभिन्न बैंकबाट व्यवसायका लागि भनेर लिएको कर्जा भट्टको इन्फिनिटी होल्डिङसम्म लगेर शेयर लगानीमा दुरूपयोग गरेको अभियोग थियो। त्यसैमा टेकेर अदालतले थुनामा राख्ने आदेश दिएको हो। कर्जाको दुरूपयोगमा मदत पुर्याएको देखिएको भन्दै उहाँलाई थुनामा पठाउने आदेश भएको छ। अदालतको आदेशमा भनिएको छ यी प्रतिवादी साहिल अग्रवाल र सुलभ अग्रवाल समेत एकै परिवारका सदस्य रही खाता सञ्चालन समान भूमिका रहने सदस्यको रूपमा रहेको अवस्थामा खाता सञ्चालक यी प्रतिवादी रकम दुरूपयोग भएको ज्ञान नभएको भन्ने अवस्था देखिँदा यी प्रतिवादी बैंक खाता प्रयोग गरी जटिल तहकीकरणीय भएको कम्पनीको नाममा प्रदान भएको कर्जा सह प्रतिवादी दीपक भट्टको नाम रहेको कम्पनीको शेयर खरिदमा गएको देखिएको अवस्थामा वित्तीय कारोबार भएको जोखिम एवं असर समेतलाई मध्यनजर गर्दै बैंकिङ कसुर एवं सजाय ऐन 2064 दफा 8 बमोजिम कर्जा दुरूपयोग गर्न नहुने भन्ने व्यवस्था विपरीत देखिएको छ। सो मुद्दाका प्रतिवादी दीपक भट्ट सुलभ अग्रवाल भने पूर्वपक्षको लागि कारागारमा हुनुहुन्छ। सम्पत्ति शुद्धिकरणको कसुरमा उहाँहरूलाई विशेष अदालतले पूर्वपक्षको लागि थुनामा पठाएको हो। बैंकिङ कसुर मुद्दाको हकमा भने आदेश भएको छैन। बीमा र धितो सम्बन्धी कसुरमा भने उहाँहरूसँग दरौटी मागिएको छ। बिचौलिया दीपक भट्टमाथि अनुसन्धान गर्ने क्रममा शंकर ग्रुपको पनि वित्तीय अपराध बाहिर आएको थियो। सो ग्रुपसँग मिलेर उहाँले सरकारलाई नै प्रभावित पारी अपराध गर्दै आएको अनुसन्धान गर्ने निकायको दावी छ, जसमा शंकर ग्रुपका 3 पुस्ता विरूद्ध मुद्दा दायर भएको छ। शंकरलालका छोरा सुलभ र साहिल बुहारी सुभी अग्रवाल नाति किर्सिप अग्रवाललाई समेत मुद्दा चलाइएको छ, जसमा साहिल सुभी र किर्सिप फरार सूचीमा छन्। एमाले उपाध्यक्ष विष्णु पौडेल विरूद्ध दायर भएको सम्पत्ति शुद्धिकरणको कसुरमा पनि दीपक सुलभ र सुभीलाई प्रतिवादी बनाइएको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। विद्युतीय आयातकर्ताबाट नेपाल 4 वर्षमै निर्यातकर्ता मुलुक। गत वर्ष 29,32,00,000,000 आमदानी 2078 नेपाली बिजुली निर्यात गर्न थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। यस अघिका वर्षमा आयात गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत र बंगलादेशमा गरी 29,32,47,00,000 रूपियाँ बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुखायामा 10,22,74,00,000,000 आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000,000 रूपियाँ नाफा भएको हो। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयातभन्दा बढ़ी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्ष हुने बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। यो खबर आज कान्तिपुरले लेखेको छ। बाढ़ी र डुबानको सन्तासमा उपत्यकावासी वर्षायाम शुरू भएपछि काठमाडौँ ललितपुर र भक्तपुरवासी शहरी बाढ़ीबाट प्रभावित हुने गरेका छन्। वर्षायाममा परेको पानीको निकास नहुँदा शहरी क्षेत्र नै डुबानमा पर्ने गरेको हो। विज्ञका अनुसार बागमती नदी र अन्य सहायक खोलाको बहाव क्षेत्र मिचेर संरचना निर्माण भएपछि 1 दशकभन्दा बढ़ी समयदेखि आसपासका बस्ती डुबानमा पर्ने गरेका हुन्। बागमती नदी सहित अन्य सहायक खोला किनारका बस्तीका नागरिकलाई सरकार स्थानान्तरण गरिसकेको छ, तर विभिन्न स्थानमा नदी खोलामाथि अतिक्रमण कायम रहँदा वर्षायाममा पानी परेपछि सिधै खोलामा मिसिदा सहरी बाढ़ीले वितण्ड मचाउने गरेको हो। यो खबर आज गोर्खा पत्रले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू
दोलखाका भेमेश्वर नगरपालिका वडा नम्बर तीन गौतम टोल स्थित सरीकोट सिंहटे सड़क खण्डमा स्कूटर दुर्घटना हुँदा एकजना घाइते हुनु भएको छ। घाइतेको प्राथमिक उपचारपछि थप उपचारको लागि धुलखेल अस्पताल रिफर गरिएको छ। हिजो साँझ करिब 5 बजे सरीकोटबाट दोलखातर्फ जाँदै गरेको बा 95 P 16 31 नम्बरको स्कूटर आफै अनियन्त्रित भई सड़कको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दुर्घटनामा कालिङसो गाउँपालिका छ लेपटुङ निवासी अन्दाजी 29 वर्षीय हरि कार्की घाइते हुनु भएको हो। उहाँलाई तत्काल पशुपति चौनगा स्मृति अस्पताल सरीकोटमा उपचारको लागि ल्याइएको थियो। अस्पतालमा सामान्य उपचार पश्चात हिजो नै थप उपचारको लागि धुलखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दोलखाको उत्तरी क्षेत्र स्थित खारे खोलामा आएको बाढ़ीले कटन गरेसँगै गौरीशंकर गाउँपालिका वडा नम्बर 8 लंगोटा र खारे खोला बस्ती जोखिममा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बाढ़ीले बस्ती कटन गरेपछि लंगोटाका 15 बढ़ी घर जोखिममा परेको स्थानीयले बताउनु भएको छ। त्यस्तै गरी गौरीशंकर गाउँपालिका वडा नम्बर 6 को गुरूम्पी बजार र वडा नम्बर 5 को सुमना बस्ती पनि खारे खोलाको कटनका कारण जोखिममा परेका छन्। दोलखाको तामाकोशी नदीमा आएको बाढ़ीले अवरूद्ध भएको पुष्पलाल राजमार्ग सञ्चालनमा आएको छ। दोलखाको तामाकोशी गाउँपालिका केनेटार सड़क खण्ड बगाएपछि अवरूद्ध भएको पुष्पलाल राजमार्ग वैकल्पिक रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँको अनुसार खेम्ती ग्रामीण विद्युत सहकारीको कार्यालय परिसरको सड़क हाललाई प्रयोग गरी वैकल्पिक रूपमा सञ्चालनमा ल्याइएको हो। दोलखामा गत असार महिनामा सवारी दुर्घटनामा परि 14 जना घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत महिनाको मासिक रिपोर्ट अनुसार जिल्लामा 9 वटा सवारी साधन दुर्घटना हुँदा 14 जना घाइते हुनु भएको हो। काभ्रे फ्लान्सोको भुम्लो गाउँपालिकामा विद्युत करेन्ट लागेर 1 महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत्यु हुनेमा भुम्लो गाउँपालिका साथ फलाटेकी देवी उप्रेती रहनु भएको छ। प्रहरीका अनुसार भुम्लो गाउँपालिका 8 भुम्लोटार क्षेत्रमा स्थानीय बजारमा दूध पुर्याउन जाने क्रममा उहाँलाई विद्युत ती खम्बा अड्याउन प्रयोग गरिएको तारमा करेन्ट प्रवाह भएको थियो। रामेछाप प्रहरीले 1 महिलामाथि जबरजस्ती गर्ने गर्न खोज्ने व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापको अनुसार परिवर्तित नाम खाडादेवी गाउँपालिकाकी 1 महिलाले दिएको जाहेरीका आधारमा प्रतिवादी तिलक बहादुर नेपाली पक्राउ पर्नु भएको हो। पीड़ित महिला आफ्नै घरको कोठामा एक्लै सुतिरहेको अवस्थामा प्रतिवादी नेपालीले गत साउन 4 गते बिहान करिब 2 बजे घरको ढोका फुटाई जबरजस्ती घरभित्र प्रवेश गरी करनी गर्ने प्रयास गर्नुभएको थियो। प्रहरीका अनुसार प्रतिवादीले जबरजस्ती करनी गर्न खोज्दा पीड़ित महिलाले खुकुरी लिएर प्रतिकार गर्नुभएको थियो। हवस् त यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी बासम्म सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाई ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल, कैलाली, बुद्ध जन्मभूमि कपिल वस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडुबाटो चरिकोट।

0: me a extreme energy drink.
1: के तपाईं चरिकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरिकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरिकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरिकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरिकोट, दोलखा।
2: अरे यही थियो त, कहाँ सरेज आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरिकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरिकोट, दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
9: के तपाईं ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कुत्ते दाना पुगे सा
1: छाइना
0: छाइना त्यां ठूलो ढुङ्गा स्थान सरे ढुङ्गा चढाएर पवित्र मनले जे माग्यो त्यही पाउँछ रे मलाई त्यहाँ जाने

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भने त्यही बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ।

0: दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: मुनि, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टिकुला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: कति बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको। बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98 64 6 0 र 98 5 10 89 6 77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
6: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
2: हाउ नानीको आज जन्मदिन पो हो हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ पलाञ्चोक बेकरी छँदैछ नि त्यतैतिर जाने हौ 15 मिनटमा केक बन्छ ल्याउने
3: हाम्रा सेवा तथा सुविधाहरू केक पप पाउरोटी बम अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189187 सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988 पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै
5: हस्तो ठ्याबुल्ला टासिदेले नमस्कार
3: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ
5: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ
3: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेम पुच्छेबाट प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट प्र्याक्टिकल लोपेन गुरूबाट
5: वाङ होबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा तोना घोसुमको पूजा शिष्यको पूजा थुनसुमको पूजा धुनसुरको पूजा लोकको पूजा नाग पूजा सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिटो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे छिटो लासो खोबामे मानिकाब्या ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ
3: खोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम सहयोगी जिल्ला लामा संघ दोलाखा भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
5: लासो फ्याफुल्ला टहिलीले नमस्कार।
6: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
3: होइन है साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
8: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
9: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
8: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
9: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
8: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
9: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
8: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
9: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
8: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
10: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
1: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
11: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
12: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरा 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
12: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
11: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
12: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
12: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
13: होइन, के एक्ले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालो भनेर सोचेको।
13: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
13: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
13: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाणपत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
13: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

ए कतिले उस्को मात्रै छोरी भएको छ कस्तो सान्द्य आखिर एउटा दुई खोजा पोखरी दिनु पर्ने भएपछि त यसले के त हेरेर मैले दिए भइहाल्यो नि त

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको गिरा पनि शून्य छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब क्या धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841570970.
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844492992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा. साथै दन्त रोग र फिजियोथेरापीको समेत

0: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्ले एक्ले बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: जागिर खाने मौका त आएको थियो नि,
3: तर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98-44-46-88-62 98-44-46-88-62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
2: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
4: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
5: हो पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदैछ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
5: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 0949-421542। काठमाडौँ कागेश्वरी मनहरा नौ गोठाटारका लागि श्री राम थापा। सम्पर्क नम्बर 98510 68590।

0: Mania Extreme Energy Drink.
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रसनजी क्या हो
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ
1: ए छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो
2: ल बुबा अब तपाईँ ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिल वस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
3: भारततर्फ हरिहर क्षेत्र पटना मातृ मोक्ष धाम पुनः पुन महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझुला धारीदेवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैथी धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस् प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887093 पान पसल साडो बाटो चरिकोट
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसेबाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
3: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेसमोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बा सेटेरिया बडहर जापानिज कटुस बकाइनो निम टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816589963
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ
3: चरिकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ
6: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
3: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
6: ठूलो गार्डन खुला स्पेस बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
3: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेशन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
7: The Rising Star.
8: Rising Star? Rising Star?
9: Yes, the Rising Star School.
10: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
9: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
10: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
9: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
11: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
12: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
6: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 9851165046
13: अविनाश तिमी किन निराश छौ त
14: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
13: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
15: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282
16: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
4: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
4: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
4: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ, तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 मा सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
7: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
8: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
4: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
8: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
4: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
8: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
4: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
9: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
10: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
10: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
9: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
10: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजो

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: हाँसो फ्याबुल्ला टासिदेले नमस्कार.
5: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन हिङिङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ. साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ.
4: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ.
5: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट.
4: वाङ होबामेगो र गुरू डक्पो चासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ. लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ. गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेम्के, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, छिलेन छिठो, साङडुप, साङयाङसा, छेडुप नाम्जे, छेबामे, छिठो लासो, खोबामे, मानिकाब्य, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ.
5: खोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ. गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी. बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने. आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बु सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका नौ टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9855275894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ। होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन के एक्लै गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू
5: यहाँ बोइलर, गिरराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844640968 9844640968।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
2: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
4: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
5: पारे पनि किन दुखेको पक्छ। तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: भनी हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
6: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, चरेस स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोट का लागि भीमराज थापा। सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा। सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाणपत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ, बद्रीनाथ, यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
8: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
7: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
8: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ, बद्रीनाथ, यमुनोत्री, गंगोत्री, हरिद्वार, ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, सीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
1: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
9: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793 पान पसल साडु बाटो चरिकोट।
4: कस्तो दात दुखेको गिया पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजा भन्या
10: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
4: त्यहाँ चाहिँ के हुन्छ नि
10: त्यहाँ के हुँदैन नपत्या सुन त
1: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
11: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिच बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841570793
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
12: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
13: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिजियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
13: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570769 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: Liponia. Extreme energy drink.
1: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे छ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: ती सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईं ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साँचो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: अहिले त मेरो जन्मदिन हो नि, के काट्नु पर्छ है मम्मी?
3: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
4: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलानचोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्पेमा रहेको राधा कृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई

0: र 9841 80 56 42 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।

0: Brum, brum.
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा
3: यो रेडियो सयुङको समय सूचक हो
5: यति बेला मध्याह्नको 12 बजेको छ

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97 61 13 21 44 र 97 61 13 21 45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
4: हासो फ्याबुल्ला टासिदेले नमस्कार।
3: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
4: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
3: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
4: वाङ होबामेगो र गुरू डक्को चासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल घ्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेम्के, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, खिले छिठो, साङडुप, साङयाङसा, छेडुप नाम्जे, छेबामे, सिठो लासो, होबामे, मानिकाब्य, ताबैसे नर्बु तुझे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिने छ।
3: खोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका नौ चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बु सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका नौ टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
4: लासो फ्याफुल्ला तहिले नमस्कार।
5: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
6: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
5: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
6: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
5: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
6: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
8: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
9: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
8: सम्झनाहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
9: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
8: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
9: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
8: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
9: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
8: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
9: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
10: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
10: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
10: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
6: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
11: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
12: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
12: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
11: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
12: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
6: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
12: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
6: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू,
0: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पाँडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान, ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: पनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पीतल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलारको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841570169.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844492992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा. साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570169. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बिच बजार, भेटेरिनरी अस्पताल अगाडि.
13: rising star.
14: Rising star?
13: Rising star?
15: Yes, the rising star school.
14: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
15: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
14: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
15: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
16: यो रेडियो सैलुङको समय सूचक हो
17: यति बेला दिउँसोको एक बजेको छ

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् जी, क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी सासो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्व पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल सादुबाटो चरीकोट।

0: Extreme Energy Drink.
1: अरे यही थियो त कहाँ सरेछ आजकल
2: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
1: के हुनु नि अभि मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ तर कहीँ देख्दिन अन्तै सरेछ कि क्या
2: हो नि रमा चरी ग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि
1: ए मलाई त थाहै थिएन जानकारीको लागि धन्यवाद है तिमीलाई
2: हजुर हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा
3: आफै नै जागिर खाने मौका त आएको थियो नि
4: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
3: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
4: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त
5: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
5: विस्तृत जानकारीका लागि
1: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
7: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62 98 44 46 88 62
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
10: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
11: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने दुलाखाको मेलुङ

0: त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तोइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टा भन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। डिस्कोको उचाइ 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको डिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तोमा टुइन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पछ्याउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लाहन सिहराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00-25-52-31 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरीकारले कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चारभन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यानकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। उहाँले दशरथचन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ। अब विदेशको खबर. युरोपेली संघ यूले बहुराष्ट्रीय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ. प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो. विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ. गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ. तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली संघका आवश्यकताहरूले लाखौं युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ. युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यसअघि प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा अरबौं युरो जरिमाना तिरिसकेको छ. अब खेल खबर. सन् 2027 को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ. गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो. लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो. इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो. यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो. गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ. चार भन्छङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा मुद्दा दायर. 8 जना मध्ये 5 जना फरार प्रतिवादी. चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी. दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने. रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिवाना. गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना. आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप. र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने.
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz.

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बज्र खसे झैँ भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
2: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
0: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841087093, पान पसल साडो बाटो चरिकोट।
0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्लै गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजाजको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
6: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66-165 9510-66-165।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।

0: पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैनापोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: Extreme Energy Drink.
1: यो रेडियो सैरुङको समय सूचक हो।
2: अहिले अपराह्नको 4 बजेको छ।

0: 7.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा 5782 घरधुरीका 20,000 भन्दा बढी नागरिक विपदबाट प्रभावित हुने अनुमान। दोलखाको जिरी नगरपालिकामा गत आर्थिक वर्ष 138 वटा योजना सम्पन्न लगायतका स्थानीय प्रसंग सहित अहिलेको राजनैतिक जटिल परिस्थिति उत्पन्न हुनुमा आफूहरूले पनि काहीँ न काहीँ टुटी गरेको नेकपाका संयोजक पुष्प कमल दाहालको स्वीकार जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। नेकपाका संयोजक पुष्पकमल दाहालले अहिलेको राजनैतिक जटिल परिस्थिति उत्पन्न हुनुमा आफूहरूले पनि काहीँ न काहीँ टुटी गरेको स्वीकार गर्नुभएको छ। 48औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्र केन्द्रले शुक्रबार काठमाण्डुमा आयोजना गरेको वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका विषयक विचार गोष्ठीमा बोल्नुहुँदै दाहालले यस्तो बताउनु भएको हो। पूर्व प्रधानमन्त्री समेत रहनु भएको दाहालले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाव र हस्तक्षेप भएको भन्नुहुँदै क्रान्तिकारी र प्रतिगामी शक्तिले टाउको उठाएको पनि बताउनु भएको छ। भदौ 23 र 24 को घटनापछि नेपाल सुगौली सन्धिपछिको जटिल अवस्थामा पुगेको भन्नुहुँदै त्यसको लागि बुझाई फरक फरक रहेको बताउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक नेकपा एमालेको उपाध्यक्ष उपमहासचिव नेकपा एमालेका पूर्व उपमहासचिव प्रदीप गेवालीले संविधान संशोधनको नाममा सत्तापक्षले गरिरहेको काम कार्यवाहीले मुलुकलाई भूराजनैतिक भूमरीमा धकेल्ने जोखिम रहेको बताउनु भएको छ। आज 48औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्र केन्द्रले आयोजना गरेको वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषय विचार गोष्ठीमा बोल्नुहुँदै गेवालीले यस्तो बताउनु भएको हो। संविधान संशोधनका नाममा आज जे हुँदैछ फण्डामेन्टल कुराहरूलाई नै कैची लगाउने काम भइरहेको छ, यसले मुलुकलाई अत्यन्त अप्ठ्यारो अवस्थामा लगेको छ भन्ने बुझ्न सकिन्छ। गेवालीले भन्नुभयो उपलब्धिहरू धरापमा परेको भन्ने बुझ्नुपर्छ, त्यसैले उहाँले शक्ति सन्तुलन प्रतिकूल भएको भन्नुहुँदै संविधान निर्माणमा मुख्य भूमिका खेल्ने 3 वटा पार्टी सबै मिल्दा पनि प्रतिनिधि सभामा सत्तापक्षलाई रोक्न सक्ने क्षमता नभएको बताउनु भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीति र कानूनी जटिलताका विषय मिशन मोडमा फुकाउनु पर्ने बताउनु भएको छ। बिहिबार हिजो मन्त्रालयमा आयोजित आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना गरिएको छलफलमा उहाँले यस्तो बताउनु भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका वडा नम्बर 30 का लेखा अधिकृत उद्धव भट्टराईलाई 21,000 घुसित नियन्त्रणमा लिएको छ। स्थायी लेखा नम्बर प्यान बन्द गर्नको लागि वडा कार्यालयबाट प्रदान गरिनुपर्ने सिफारिश पत्रको लागि सेवाग्राहीसँग दुःख हैरानी दिई घुस माग्ने गरेको भन्ने सूचना र उजिरका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले निजलाई नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता सुरेश नेवानेका अनुसार लेखा अधिकृत भट्टराईलाई सेवाग्राहीबाट 21,000 रकम लिइसकेको अवस्थामा काठमाडौँ महानगरपालिका वडा नम्बर 30 को वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो। रकमसहित नियन्त्रणमा लिएका भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ। गुण्डागर्दी तथा अपराधमा संलग्न 1871 जनाको प्रोफाइल प्रहरीले तयार पारेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो। परिषदका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार काठमाडौँमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न 1871 जनाको प्रोफाइल तयार गरिएको हो। कुन अपराध भइहालेमा संदिग्ध व्यक्तिको पहिचान गर्न तथा खोजी गरी कार्यवाहीको दायरामा ल्याउन सहयोग हुने भन्दै प्रहरीले क्रिमिनल व्यक्तिहरूको 3 पुस्ते सहितको प्रोफाइल तयार पारेको हो। धनुषाको ढल्केबारमा गोली चलाएर 2 जना लागू औषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक 28 वर्षीय सन्तोष कुमार महतो र 45 वर्षीय मिथिलेश साहु रहनु भएको छ। शुक्रबार टर्के बरबाट जनकपुर जाने सड़कमा प्रहरीसँग जम्का भेट भएपछि भाग्न लागेका कारोबारीलाई पक्राउ गर्न एक राउन्ड हवाई फायर गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसपी सुभाष बोहराले जानकारी दिनुभयो। आरोपीहरूको साथबाट प्रहरीले 95 ग्राम 590 मिलिग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ। दोलखामा वर्षायाम शुरू भएसँगै बाढ़ी पहिरो लगायतका विपदका घटनाहरू भइरहेका छन्। जिल्ला विपद व्यवस्थापन समिति दोलखाले विपदको पूर्व तयारी, विपद भइसकेपछि खोज उद्धार राहतका लागि सबै निकायसँग समन्वय गर्ने गरी योजना बनाएको छ। जिल्लामा विपदको समयमा जनशक्ति, बजेट, राहत सामग्री र प्राविधिक सहयोगको परिचालन तहगत इकाइहरू बीच समन्वयात्मक रूपमा गरिने जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जनाएको छ। यसै सन्दर्भमा हामीले जिल्ला विपद व्यवस्थापन समिति दोलखाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसँग कुराकानी गरेका छौं।
1: त्यहाँको मान्छेहरू सजग हुनुभएन, सतर्क हुनुभएन, मौसम सम्बन्धी उहाँहरूले चाहिँ त्यो मौसमको त्यो फोरकास्ट के हुन्छ त्यो उहाँहरूले थाहा पाउनु भएन भने त, अनि सबभन्दा पहिले चाहिँ उहाँहरूलाई अवेरनेस आफू क्रिएट हुनु पर्यो। त्यो हामीले चाहिँ भनेका पनि सशस्त्रको बेस एउटा सिङ्गटीमा छ, एउटा जिरीमा छ, दुइटा हेर्ने गरेर, अनि पूर्व तयारी भन्नाले त अब भइहाल्यो भने त्यही हो, मान्छेहरूलाई खोज उद्धारका सामग्री

अपराह्न 4 बजेको दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईं यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.3 मेगाहर्ज

0: अनि कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
1: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक FM 92.7 MHz।

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसेबाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप सिबाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लागे है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ।

सम्पर्क मोबाइल नम्बर 9844-000-844 9848-73-107 र 9855-00-19 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा, एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैटीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरीकोट।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: शारीरिक रूपमा अशक्त हुँदैमा कोही व्यक्ति मानसिक रूपले अशक्त हुँदैन। अवसर पाउँदा उनीहरूले पनि सबलाङ्गले जतिकै काम गर्न सक्छन्। उनीहरूलाई पनि समाजमा हुने हरेक क्रियाकलापमा सहभागी गराऊ।
2: अपाङ्ग हित संरक्षणका लागि रेडियो सैलुङको सहकार।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
4: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
4: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
4: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
3: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौतारिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
8: हेलो, फ्याबुल्ला टसिदेले नमस्कार।
3: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
8: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआ र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
3: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
8: वाङ होबामेगो र गुरू डक्पो चासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल घ्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन चोत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेम्के, हिगे, भेन्डल, लामा नाल्जोर, तिङजिन नाम्सुङ, नाङडुप, छिलेन्छिठो, साङडुप, साङायाङसा, छेडुप नाम्जे, छेबामे, सिठो लासो, खोबामे, मानिकाव्य, ताबैसे नर्बु, थुजे छेम्बो नाम्खै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
3: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टाँसी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टाँसी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9512758894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
8: लासो फ्याफुल्ला टहिलेले नमस्कार।
9: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
9: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
9: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
10: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
11: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
12: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
11: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
12: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
11: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
12: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
11: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
12: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
11: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ट जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
4: नमस्ते डाक्टर सर.
5: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज.

0: स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि।

0: California. Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाण्डौ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाण्डौ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे छ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रमा? चरीग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सादो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।

0: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाली कम्युनिष्टहरू सत्ता र सरकारमा अल्झदा, बैरीहरूले 20 वर्ष रणनीति बनाउन लागेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको भनाई। नेपालमा वामपन्थीहरूको गैर जिम्मेवारीपूर्ण भूमिकाकै कारण अहिलेको जटिल राजनीतिक परिस्थिति आएको नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहको आरोप। न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारको काम अघि बढ़ेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूको दावी। र भारतको उत्तर पूर्वी राज्य आसाममा लगातारको वर्षपछि आएको बाढ़ीका कारण 50 जनाको मृत्यु, 7 लाख बढ़े विस्थापित। राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भई शिर उच्चो बनाएर गौरवका साथ उभिन सकेको बताउनु भएको छ। आज राष्ट्रिय विभूति भीमसेन थापाको 225 औं जन्म जयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले इतिहासको असफल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिने बताउनु भएको हो। उहाँले भन्नुभयो, हामीले इतिहासको असफल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सक्छौ। म यसले नै भविष्य निर्माणको सुनौलो बाटो पनि तय गर्छ भन्ने ठान्दछु, उहाँले भन्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली कम्युनिष्टहरू सत्ता र सरकारमा अल्झिदा, बैरीहरूले 20 वर्ष रणनीति बनाउन लागेको टिप्पणी गर्नु भएको छ। आज पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्नुहुँदै दाहालले कम्युनिष्टले परम्परागत शैलीमा वैचारिक स्कूलिङमा नलाग्दा अहिलेको क्षति बेहोर्नु परेको बताउनु भएको हो। बैरीहरू लागेको कुरा अलिअलि थाहा पाए पनि यही स्तरमा एकै दिनमा नेपाललाई विध्वंस पार्ने गरी लागेको थाहा नपाएको उहाँले बताउनु भएको छ। उहाँले गत भदौ 24 गते इतिहास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पुष्पलाल, बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी लगायतका शालिग तोड़फोड़ गरिएको प्रति आपत्ति जनाउनु भएको छ। नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालका वामपन्थीहरूको गैर जिम्मेवारीपूर्ण भूमिकाका कारण नै आज जटिल राजनीतिक अवस्था उत्पन्न भएको त होइन भनेर सबै वामपन्थीले विचार गर्नुपर्ने बताउनु भएको छ। आज 48 औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयक विचार गोष्ठीमा भन्नुहुँदै महामन्त्री सिंहले यस्तो बताउनु भएको हो। आज देशमा जुन अवाञ्छित प्रकारको स्थिति तय भएको छ त्यसका पछाडि वामपन्थी शक्तिहरूको भूमिका पनि धेरै जिम्मेवार छ। सिंहले भन्नुभयो, जनताको विश्वासलाई सही प्रकारले प्रयोग गर्न कति सफल भए यसबारे सबैले आत्मा आलोचना गर्नुपर्छ। नेकपा एमालेका पूर्व उपमहासचिव प्रदीप गेवालीले संविधान संशोधनको नाममा सत्तापक्षले गरिरहेको काम कार्यवाहीले मुलुकलाई भूराजनैतिक भूमरीमा धकेल्ने जोखिम रहेको बताउनु भएको छ। आज 48 औं पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलको भूमिका विषयक विचार गोष्ठीमा बोल्नुहुँदै ग्यावालीले यस्तो बताउनु भएको हो। संविधान संशोधनको नाममा आज जे हुँदैछ फण्डामेन्टल कुरालाई नै कैंची लगाउने काम भएको छ। यसले मुलुकलाई अत्यन्तै अप्ठ्यारो व्यवस्थामा लगेको छ भनेर बुझ्न सकिन्छ, उहाँले भन्नुभयो। उहाँले उपलब्धिहरू धरापमा परेको भनेर बुझ्नुपर्ने समेत बताउनु भएको हो।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
1: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपालको विकास निर्माणमा हुने कानूनी अवरोध हटाउन र आयोजनालाई गति दिन पूर्वाधार न्यायाधिकरण स्थापना सम्बन्धी कानून निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ गौतमको अनुसार यस न्यायाधिकरणको स्थापनाको लागि आवश्यक छलफल समन्वय भइरहेका छन् र केही अन्तिम परिमार्जनपछि विधेयकलाई अघि बढ़ाउने तयारी भइरहेको छ गौतमले भन्नुभएको छ पूर्वाधार सम्बन्धी विवादको छिटो विशेषतापूर्ण र प्रभावकारी रूपमा निरूपण गर्ने उद्देश्यले यो न्यायाधिकरणको अवधारणा ल्याइएको हो नेकपा एमालेका नेता ठाकुर गहिरेले नेपालको वर्तमान कूटनीतिक संचालन र सरकारको भूमिकालाई लिएर प्रश्न उठाउनु भएको छ सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै उहाँले देशको कूटनीतिक अवस्था र राज्यका निकायको अन्यल प्रति चासो व्यक्त गर्नुभएको हो नेपालको कूटनीतिको वर्तमान अवस्थाबारे टिप्पणी गर्नुहुँदै नेता गैरीले लेख्नु भएको छ नेपालको आजको कूटनीतिक प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय के गर्दैछ परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रीका मन्त्रालय बेखबर जस्तै देखिन्छन् सरकारको कार्यशैलीप्रति असन्तुष्ट जनाउनुहुँदै उहाँले सत्तारूढ दल नै सरकारका गतिविधिबारे बेखबर जस्तै देखिएको दावी गर्नुभएको हो युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारको क्षेत्रमा रहेको विद्यमान नीतिलाई व्यवस्थापन गर्दै व्यवहारिक गरिने बताउनु भएको छ युवा श्रम तथा रोजगार मन्त्रालय र आईओएमको आयोजनामा पाँचौं नेपाल फोरम अन माइग्रेशन एण्ड डेभलपमेण्ट सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले चर्को ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनु भएको हो उहाँले फ्री भिसा फ्री टिकटको नीति कागजमा मात्रै सीमित रहेको बताउनुहुँदै सरकारले यसलाई पुनर्लोकन गर्न लागेको बताउनु भएको छ न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारद्वारा हालै गरिएको कार्यहरूप्रति एमनेस्टी इन्टरनेशनल ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ आईसीजीले गम्भीर चिन्ता व्यक्त गरेका छन् संसदीय विधिबाट संशोधन गर्नुको सट्टा सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनीतिक प्रभुत्व बढ़ाएको ती संस्थाहरूको ठहर रहेको छ त्यसै गरी बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनैतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको उनीहरूले जनाएका छन् संवैधानिक परिषद ऐनमा गरिएको संशोधनले न्यायिक नियुक्तिहरूमा अनुचित राजनीतिक प्रभावको जोखिमलाई अझ बढ़ाउने र विधिको शासन सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई कमजोर बनाउने ती संस्थाहरूको भनाइरहेको छ वर्षायाम शुरू भएसँगै दोलखामा बाढ़ी पहिरो लगायतका विपदका घटनाहरू भइरहेका छन् जिल्ला विपद व्यवस्थापन समिति दोलखाले विपदको पूर्व तयारी तथा विपदपछि गरिनुपर्ने खोज उद्धार राहतका लागि सबै निकायसँग समन्वय गरिरहेको जनाएको छ जिल्लामा विपदको समयमा जनशक्ति बजेट राहत सामग्री र प्राविधिक सहयोगको परिचालन तहगत इकाईबीच समन्वयात्मक रूपमा गरिने जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जनाएको छ यसै सन्दर्भमा हामीले जिल्ला विपद व्यवस्थापन समिति दोलखाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसँग कुराकानी गरेका छौं
4: त्यहाँको मान्छेहरू सजग हुनु भएन सतर्क हुनु भएन मौसम सम्बन्धी उहाँहरूले त्यो मौसमको त्यो फोरकास्ट के हुन्छ त्यो उहाँहरूले थाहा पाउनु भएन भने त अनि सबभन्दा पहिले चाहिँ उहाँहरूलाई अवेरनेस आफू क्रिएट हुनु पर्यो त्यो हामीले भनेका पनि सशस्त्रको बेस एउटा सिंगटीमा छ एउटा जिरीमा छ दुइटा हेर्ने गरेर अनि पूर्व तयारी भन्नाले त अब भइहाल्यो भने त्यही हो मान्छेहरूलाई खोज उद्धारका सामग्री र जनशक्ति तैनात गर्ने सबभन्दा पहिले उहाँहरूलाई उपचारको व्यवस्थापनको कुरा हो सबै अब राहतको लागि खाद्यान्न गर्न गाउँलेको कुराहरूले यताउता गरिहाल्नुहुन्छ दुई चार दिन, त्यही हो मान्छेको जीवन बचाउन लाग्ने हो
5: भने जिल्लामा यति नागरिक प्रभावित हुन्छन्, यति घरहरू चाहिँ जोखिममा छन् भनेर एउटा तथ्याङ्क नै निकालिन्थ्यो। अहिले चाहिँ त्यो तथ्याङ्क तपाईँहरूले सङ्कलन गर्नुभयो कि भएन? दोलखामा कति नागरिक प्रभावित हुन्छन् भन्ने अनुमान छ वर्षको बेला? वर्षको मात्रै विपदको कुरा गर्दा विपद त अहिले बादललाई पनि विपद
4: अहिले पनि छ। त्यो निकाल्ने आधार चाहिँ विगतका विपदहरूमा घटना घटेको र जोखिम युक्त ठाउँहरू हो, कति घरमा कति जनसङ्ख्या प्रभावित हुन्छ भन्ने छ।
5: सबैभन्दा अगाडि विपद भइसकेपछि चाहिँ नागरिकको भूमिका चाहिँ अगाडि हुन्छ नि त। त्यो ठाउँमा त प्रशासन नै पुग्न सक्दैन, पालिका नै पुग्नु, त्यहीँको नागरिकहरू नै हो। तपाईँहरूले वडा वाइजमा विपद व्यवस्थापनको लागि भनेर युवाहरू परिचालन गर्ने पनि परिपाटी थियो नि त गत वर्षहरूमा, के छ?
4: स्थानीय स्वयंसेवी भनेर उहाँहरूको एउटा समूह गठन गरेको हुन्छ। सबभन्दा पहिले रेस्पोन्स गर्ने त उहाँहरू स्थानीयहरू नै हो, उहाँहरू नै पुग्नुहुन्छ, हामीले नै त्यही भन्छौँ।
6: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
6: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
8: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
6: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
6: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
9: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
6: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510996677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
10: आफै नै जागिर खाने मौका त आको थियो नि, तर तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
11: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
10: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
12: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
13: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
12: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865046926 र गेलसाङ शेर्पा 9816830107।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
13: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
14: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
6: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
6: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्रासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
6: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। यस वर्षको वर्षायाममा हुने विपदबाट दोलखामा 5782 घर धोरीका 20169 जना नागरिक प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति दोलखाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको बैठकले जिल्लाका 9 पालिकामा पहाड़ी पहिरो लगायतका विपदबाट 5782 घर धोरीका 20169 जना नागरिक प्रभावित हुने अनुमान गरेको हो। जिल्लामा सबैभन्दा बढ़ी गौरीशंकर गाउँपालिकामा 3000 घरधुरीका 10000 नागरिक प्रभावित हुने अनुमान गरिएको छ भने सबैभन्दा कम बैतेश्वर गाउँपालिकामा 180 घरधुरीका 800 जना नागरिक प्रभावित हुने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय दोलखाका नायब सुब हरिराम नेउपानेले जानकारी दिनुभयो। उहाँको अनुसार व्यवसाय नगरपालिकामा 250 घरधुरीका 1000 नागरिक, जिरे नगरपालिकाका 200 घरधुरीका 800 नागरिक, कालिचोक गाउँपालिका 200 घरधुरीका 900 नागरिक, बेगुका 659 घरधुरीका 2634, मेलुङका 500 घरधुरीका 2000 जना, तामाकोसीका 193 घरधुरीका 825 जना र सैरुङ गाउँपालिकाका 600 घरधुरीका 1210 जना नागरिक प्रभावित हुने अनुमान गरिएको जिल्ला विपद व्यवस्थापन समिति दोलखाले जनाएको छ। दोलखाको जिरे नगरपालिकामा गत आर्थिक वर्ष 138 योजना सम्पन्न भएका छन्। जिरे नगरपालिकामा सर्व आर्थिक वर्ष 2082-83 लागि सम्झौता भएका 140 योजना मध्ये 138 योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ। भाडी पूर्व अनुमान महाशाखाले आज दोलखा सहित 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाको अनुसार दोलखा, रामेछाप, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका 28 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको हो। महाशाखाले ती जिल्लाको नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। रामेछापको पुरानो सदरमुकाम स्थित रामेछाप बजारमा साप्ताहिक बिहिबारे हाटमा कसी बोका बिक्री गर्दा तिर्नुपर्ने कर वृद्धि भएकोमा किसान तथा व्यवसायी आक्रोशित बन्न भएको छ। चालू आर्थिक वर्षदेखि हाटमा एउटा खसी वा बोका बिक्रीको लागि प्रत्येक बोटा 100 रूपियाँका दरले कर तिर्नुपर्ने व्यवस्था लागू गरिएको छ। यसअघि सोही हाटमा एउटा खसी वा बोका बाख्रा बिक्री गर्दा 60 रूपियाँ कर तिर्नुपर्ने व्यवस्था रहेको थियो। रामेछाप नगरपालिकाले सानो आर्थिक वर्षको लागि साप्ताहिक हाट बजार 2,50,000 रूपियाँमा ठेका लगाएको छ। काभ्रे प्रहरीले सार्वजनिक बसमा यात्रुहरूको प्याकेट मारी गर्दै हिँड्ने 4 समूहलाई पक्राउ गरेको छ। पक्राउ परेको मध्ये 1 जेलबाट फरार रहनु भएको कैदी समेत रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेको प्लाञ्चोकका अनुसार साउन 6 गते परेवा नगरपालिका 8 चाँदनी चोकबाट काठमाडौँ जाँदै गरेको सार्वजनिक बसमा सवार बेथानचोक गाउँपालिका 4 74 वर्षीय देवथबहादुर तमाङको ज्याकेट काटे नगद 26,000 रूपियाँ चोरी भएको थियो। घटनापछि अनुसन्धानमा खटिएको प्रहरीले साउन 6 गते साँझ बनेपा नगरपालिका 8-3 डोबाटो क्षेत्रबाट काठमाडौँतर्फ जाँदै गरेको बसबाट 4 नियन्त्रणमा लिएको हो।

0: Extreme energy drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबारको विदा लामो समयसम्म जाने बताउनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका पोखरेलले आइतबारको विदा दीर्घकालीनसम्म अगाडि बढ़ने बताउनु भएको हो। शिक्षा मन्त्री पोखरेलले शिक्षा पत्रकारहरू संघ भने दुई दिन विदा कायम हुन्छ। सरकारले तत्काल विदा हटाउने सोचेको छैन। अन्तर्राष्ट्रिय अभ्यास पनि प्राय दुई दिन विदा हुने भइरहेको छ। उहाँले भन्नुभयो, विराटनगर विमानस्थलबाट 6,65,000 रूपियाँ नगद सहित राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मेघमार तमाङ पोखरो पर्नु भएको छ। उहाँ नेपाल सरकारको उपसचिव हुनुहुन्छ। साउन 3 बुधाएरको विमानमा विराटनगरबाट काठमाडौँ जाने क्रममा पोखरो पर्नु भएको थियो। उहाँ पोखरो परेको विवरण प्रहरीले आज मात्रै सार्वजनिक गरेको हो। दोलखाको व्यवसाय नगरपालिका नौघर भएका तमाङ को झुलामा 1,000 दरका 515 थान र 500 दरका 300 थान नोट गरी 6,65,000 रूपियाँ फेला पारेको प्रहरीले जनाएको छ। उक्त रकमको स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीले उहाँलाई पक्राउ गरेका हुन्। विद्युतीय कारोबार मुद्दामा आरती रावल पूर्वपक्षको लागि जेल चलन हुनु भएको छ। काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार उहाँलाई महिला बन्दी गृह जगन्नाथ देवल चलान गरिएको हो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको बेन्चले बुधबार उहाँलाई पूर्वपक्षको लागि थुनामा राख्न आदेश दिएको थियो। न्यायाधीश भुवन गिरी विरूद्ध वैवाहिक बलात्कार मुद्दा दायर गर्नुभएको रावल न्यायका लागि भन्दै प्रदर्शनमा उत्रिनु भएको थियो। न्यायाधीश गिरी सोही मुद्दामा केही समय जेल चलन हुनु भएको थियो। पछि मुद्दामा सफाई पाएर रिहाई भएपछि उहाँ नियमित काममा सरी हुन थाल्नु भएको छ। अदालतले गरेको आदेश अस्वीकार गर्दै फेरि न्यायाधीश विरूद्ध गतिविधिमा उहाँ सक्रिय हुनुहुन्थ्यो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलमाथि दुर्व्यवहार भएको छ। गढीमाई नगरपालिका 7 पर्सामा भने पर्सा भन्ने ठाउँमा गइराते करिब 9 बजेतिर सांसद पौडेलमाथि दुर्व्यवहार भएको हो। उहाँमाथि केही व्यक्तिले पर्चा फ्याँकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। मधेश मुक्ति अभियान जिन्दाबाद नेपाल उपनिवेश अन्त्य गर लगायतका नारा लेखिएका पर्चा फ्याँकेर ती युवा फरार हुनुभएको प्रहरीले जनाएको छ। रौतहटको गुर्जरा नगरपालिका 5 हरिहरपुरमा आज बिहान एक महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ। घटनापछि आक्रोशित स्थानीयवासीले आक्रमणकारीलाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन्, जसबाट उहाँ गम्भीर घाइते हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी डीएसपी तथा प्रवक्ता वसन्त गौतमको अनुसार आज बिहान 10:30 बजे बाराको करैयामाई गाउँपालिका 8 इटहरी बेलाही स्थायी घर भई हाल गुजारा 5 हरिहरपुरमा बस्दै आउनुभएका 35 वर्षीय उपेन्द्र शाह कलवारले स्थानीय 45 वर्षीय रेणु देवी जस जय सवालमाथि खुकुरी प्रहार गर्नुभएको थियो। घटनामा घाँटीमा लागेको गम्भीर चोटका कारण जय सवालको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगतै आक्रोशित स्थानीयवासीले उपेन्द्रलाई नियन्त्रणमा लिई निर्घात कुटपिट समेत गरेका थिए। अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी राज्य आसममा लगातारको मनसुनी वर्षापछि आएको भीषण बाढ़ीका कारण कम्तीमा 50 जनाको मृत्यु भएको छ भने 7 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। अधिकारीका अनुसार चीनको तिब्बतबाट उत्पत्ति भएर असम हुँदै बग्ने ब्रह्मपुत्र नदीमा पानीको सतह अत्याधिक बढ़ेपछि सयौं गाउँ डुबानमा परेका छन्। बाढ़ीले हजारौं परिवार घरबार विहीन भएका छन्। बाढ़ीका कारण करिब 3 लाख मानिस सरकारले सञ्चालन गरेको राहत शिविरमा आश्रय लिन बाध्य छन्। प्रभावित क्षेत्रमा खाद्यान्न तथा राहत सामग्री पुर्याउन हेलिकप्टर मार्फत आपूर्ति गर्ने काम भइरहेको असमका मुख्यमन्त्री हिम्मत बिस्वा शर्माले बताउनुभयो। उहाँका अनुसार बाढ़ीले करिब 900 गाउँ डुबानमा परेका छन् भने 7,000 भन्दा बढ़ी घरमा विद्युत सेवा अवरूद्ध भएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाली कम्युनिष्टहरू सत्ता र सरकारमा अल्झदा बैरीहरूले 20 वर्ष रणनीतिक बनाउन लागेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको भनाई। नेपालका वामपन्थीहरूको गैर जिम्मेवारीपूर्ण भूमिकाकै कारण अहिलेको जटिल राजनीतिक परिस्थिति आएको नेकपा मसलका महामन्त्री मोहन विक्रम सिंहको आरोप। न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारको काम अघि बढ़ेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरूको दावी। र भारतको उत्तर पूर्वी राज्य असममा लगातारको वर्षापछि आएको बाढ़ीका कारण 50 जनाको मृत्यु, 7 लाख बढे विस्थापित। हवस्त, सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
3: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
3: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
5: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, सीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
4: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
5: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडु बाटो चरीकोट।
6: हस्तो फ्याबुल्ला टसिदेले नमस्कार।
4: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
6: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी खुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
4: वाङलुङ ठी गुफा राख्ने गुरू टुलकु साङ्गे सेडु प्रेम पुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
6: वाङ होबामेगो र गुरू डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घिमेन च्योत र निङ्मा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिले छिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे सिठो लासो खोबामे मानिकाब्या ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
4: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टाँसी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका नौ चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका नौ टाँसी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ, सम्पर्क नम्बर 9866405008। नगर लामा संघ सचिव निङमार लामा 9852578894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
6: नमस्कार।
7: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
8: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
7: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
8: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चार पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
7: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
8: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
7: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
8: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
7: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कही कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सार्वजनिक हितका लागि कालिन्चो गाउँपालिका र मेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील। हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
9: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
8: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
9: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
8: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
9: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बिग्रेको
1: है नै साइलाई दाई के बिग्रियो खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त
0: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइन ठाउने कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
1: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
0: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
2: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-6077 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
3: यो रेडियो सैलुङको समय सूचक हो
2: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: 10 वर्ष पछि सायद यस्तो हुन सक्छ,

0: आज म एकदमै खुसी छु किनकि आउने हप्ता मेरो पानी थाप्ने पालो छ।
1: मेरो पनि आज ज्यान चङ्गा भएको छ किनकि मैले एक हप्ता पछि तीन जग पानीले नुहाउने मौका पाउँदैछु।
2: म भने आज एकदमै दुखी छु किनकि आजै घरबाट एक बाल्टिन पानी चोरी भयो। पुलिसमा रिपोर्ट गरे तर पत्ता लाग्ला जस्तो छैन।
0: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ।
1: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु गरौं। पानी बचाऊ, जीवन बचाऊ।
3: पानीको स्रोत संरक्षणको लागि रेडियो सैडुङ सामुदायिक एफएम 92.7 MHz अभियान।
4: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
5: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
4: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
5: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
4: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
5: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
4: क्लासिक लेडिज टेलर्स, चरीकोट सातो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
6: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालुखोलामा सरेको छ नि।
9: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
9: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
9: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
10: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
11: पारे पनि किन दुखेको पक्ष हो, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
10: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हौ मलाई त।
11: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
10: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनि?
11: हो त, त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू: तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
9: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टी का साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322213 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
7: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्दर डिजल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841577069।
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
10: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
10: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California. Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यस्तो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल
1: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पनी। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
1: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
3: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: ती सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9814

0: यहाँ राई खन्यू कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिंगा भटमासे रक्त कमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बा सेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य,
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बेलुकाको 8 बजेको छ।

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा को प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैंको सातामा झैं आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को साहित्यिक प्रस्तुति हो कार्यक्रम गीती कथा। गीती कथा प्रत्येक साताको शुक्रबार राति 8 बजे यसैगरी पुनर्प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सँगै हाम्रो वेबसाइट radiosailung.org लगन गरेर पनि।

कार्यक्रम गीति कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा श्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीति कथाको आजको बसाईमा पनि अघिल्लो केही साताबाट शुरू भएको कथा डिभोर्स पछिको प्रेमको अन्तिम भाग लिएर आएको छु जसलाई सन्तोषी खड्काजीले लेख्नु भएको कथाको अन्तिम भाग वाचन गर्न एक किसिममा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्छु। सांगीतिक कोसेली पछि आइहाल्छु। तपाईँहरू कार्यक्रम सुन्दै गर्नुहोला।

निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीति कथाको साथमा हुनुहुन्छ। गीति कथाको आजको बसाईमा पनि अघिल्लो तीन साताबाट शुरू भएको कथा डिभोर्स पछिको प्रेमको अन्तिम भाग लिएर आएको छु, जसलाई सन्तोषी खड्काजीले लेख्नु भएको हो। अब सुनौ कथा डिभोर्स पछिको प्रेमको यो अन्तिम भाग।

समय बिस्तारै अगाडि बढिरहेको थियो। पार्लर राम्रो चल्न थालेको थियो। घरको आर्थिक अवस्था पहिलेको भन्दा धेरै सहज भएको थियो। छोराछोरी पनि खुशी देखिन थालेका थिए र सबैभन्दा ठूलो कुरा म फेरि मुस्कुराउन सिकिरहेकी थिएँ। तर मनको एउटा कुनामा अझै एउटा ढोका बन्द थियो। त्यो ढोका थियो विश्वासको। एक पटक विश्वास गरेर जीवनभरको चोट पाएकी म फेरि कसैलाई आफ्नो मनमा ठाउँ दिन डराउँथे। उमेशसँग कुरा गर्दा सहज लाग्थ्यो, उहाँको साथ राम्रो लाग्थ्यो, तर त्यसलाई त्यसभन्दा अगाडि सोच्ने साहस ममा थिएन। एक दिन ससुराले मलाई अचानक सोध्नुभयो, उमेशसँग तिम्रो राम्रो चिन्जन रहेछ है। म एकछिन झस्के, हो सामान्य साथी यस्तै हो। ससुरा मुस्कुराउनु भयो, मान्छे राम्रो लाग्यो। त्यो सुनेर म चुप लागे। उहाँले थप केही भन्नु भएन, तर उहाँको आँखामा एउटा बुबाको चिन्ता पनि थियो र एउटा बुबाको चाहना पनि। उहाँले मेरो एक्लोपन धेरै वर्षदेखि देख्नु भएको थियो, सायद अब मलाई फेरि खुशी देख्न चाहनुहुन्थ्यो। केही दिनपछि संयोगले उमेश हाम्रो घरमा आउनुभयो। ससुराले नै बोलाउनु भएको रहेछ। सुरुमा मलाई थाहा थिएन। म पार्लरबाट घर फर्कँदा उहाँ आँगनमा ससुरासँग कुरा गरिरहनु भएको थियो। सासु चिया बनाइरहनु भएको थियो। घरको वातावरण निकै सहज थियो। उमेशले सबैलाई आदरपूर्वक व्यवहार गरिरहनु भएको थियो। ससुराले पनि उहाँसँग खुला मनले कुरा गरिरहनु भएको थियो। त्यो दृश्य देख्दा मेरो मनमा शान्ति आयो, किनकि मेरो जीवनमा आएका मानिसलाई मेरो परिवारले सम्मान गरेको यो पहिलो पटक थियो। जेसिका त झन् खुसी थिए। ऊ बारम्बार प्रश्न गरिरहेकी थिए, अङ्कल तपाईँ बैकमा दिनभर बस्दा दिक्क लाग्दैन? सबैजना हाँसिरहेका थिए। उमेश पनि हाँस्दै उसको प्रश्नको उत्तर दिइरहनु भएको थियो। छोराले पनि उहाँसँग सहज रूपमा कुरा गरिरहेको थियो। म चुपचाप त्यो दृश्य हेरिरहेको थिएँ। मनभित्र कता कता एउटा न्यानोपन महसुस भइरहेको थियो। धेरै वर्षपछि घरमा कुनै पुरुषको उपस्थितिले डर होइन शान्ति दिएको थियो। त्यसपछि उमेश कहिलेकाहीँ घर आउनुहुन्थ्यो, कहिलेकाहीँ ससुरासँग भेट्न, कहिलेकाहीँ बाटोमा पर्दा चिया खान। सबै कुरा सामान्य नै थियो, तर समयसँगै परिवारले पनि उहाँलाई आफ्नै जस्तो मान्न थालेको थियो। एक साँझ पार्लर बन्द गरेर फर्कँदै गर्दा उमेशसँग बाटोमा भेट भयो। हामी केही बेर सँगै हिँड्यौं। अचानक उहाँले बिस्तारै भन्नुभयो, कमला एउटा कुरा सोधौं। सोध्नुहोस् न। उहाँ केही क्षण मौन रहनुभयो अनि भन्नुभयो, तपाईँ अझै विगतबाट धेरै डराउनुहुन्छ है। म एकाएक चुप लागे, किनकि उहाँले मेरो मनभित्र लुकेको कुरा देख्नु भएको थियो। मैले केही बेर पछि उत्तर दिए, डर लाग्छ किनकि एक पटक सबै गुमाइसकेकी छु। उमेशले टाउको हल्लाउनु भयो, मलाई पनि लाग्छ। त्यो उत्तर सुन्दा म उहाँतिरै हेरे। उहाँको आँखामा पनि आफ्नै पीड़ाको छाया थियो। जब मान्छे धेरै चोट खान्छ फेरि विश्वास गर्न गाह्रो हुँदो रहेछ। उहाँको त्यो वाक्य सुन्दा मलाई उहाँसँगको समानता झन स्पष्ट भयो। हामी दुवै फरक यात्राबाट आएका थियौं, तर दुवैको मनमा उस्तै घाउहरू थिए। त्यस दिन हामी धेरै बेर कुरा गर्यौं। कुनै प्रेमका कुरा भएनन्, कुनै प्रस्ताव भएन, तर एउटै कुरा स्पष्ट भयो, हामी दुवै एकअर्कालाई सम्मान गर्थ्यौं र त्यो सम्मान दिन प्रतिदिन गहिरिँदै गइरहेको थियो। घर फर्किएपछि राति धेरै बेर निन्द्रा लागेन। आकाशतिर हेर्दै सोचिरहे, के जीवनले साँच्चै दोस्रो मौका दिन्छ? के सबै सम्बन्धहरू पहिलो सम्बन्ध जस्तै अन्त्य हुन्छन्? वा कहिलेकाहीँ भगवानले दुःख पछि खुसी पनि लेखिदिनुहुन्छ? त्यसको उत्तर भविष्यसँग थियो, तर भविष्य अब बिस्तारै मेरो ढोकासम्म आइपुग्दै थियो। उमेशसँगको चिन्जन अब केवल सामान्य मित्रतामा मात्र सीमित थिएन। त्यहाँ विश्वास थियो, सम्मान थियो र सबैभन्दा महत्वपूर्ण कुरा एकअर्काको पीड़ा बुझ्ने क्षमता थियो। तर त्यसको अर्थ यो थिएन कि म नयाँ सम्बन्धको लागि तयार भइसकेको थिएँ। मनको एउटा कुनामा अझै पनि विगतको डर बाँकी थियो। जीवनसँग बिताएका वर्षहरू, त्यसपछि भोगेको धोका, सम्बन्ध विच्छेदको पीड़ा, यी सबै कुरा यति सजिलै मेटिने थिएनन्। एक दिन पार्लरबाट घर फर्कँदा सासूले मलाई बोलाउनु भयो। उहाँको अनुहारमा गम्भीरता थियो। म उहाँको छेउमा गएर बसे। केही बेर मौनता छायो। त्यसपछि उहाँले बिस्तारै भन्नुभयो, छोरी एउटा कुरा गरौं। गर्नुहोस् न आमा। उहाँले मेरो हात समात्नु भयो। तिमीले जीवनमा धेरै दुःख पायो, तर सधैँ एक्लै बाँच्नुपर्छ भन्ने पनि त छैन नि। उहाँको कुरा सुनेर मेरो मुटु एक्कासी धड्कियो, किनकि उहाँ के भन्न खोजिरहनु भएको छ भन्ने मैले बुझिरहेको थिएन। म चुपचाप सुनिरहे। उहाँले फेरि भन्नुभयो, उमेश राम्रो मान्छे लाग्छ, हामीलाई त्यस्तै लाग्यो। मसँग उत्तर थिएन, किनकि यो कुरा मैले पनि मनमनै धेरै पटक सोचेकी थिएँ, तर सोच्नु र स्वीकार्नु फरक कुरा थियो। त्यसपछि थाहा भयो, केही दिन अघि उमेश ससुरासँग लामो समय कुरा गर्नुभएको रहेछ। त्यो कुराकानीमा उहाँले आफ्नो मनको कुरा खुलाउनु भएको रहेछ।
उहाँले स्पष्ट रूपमा भन्नुभएको रहेछ, म कमलालाई सम्मान गर्छु, उहाँको संघर्षको कदर गर्छु। यदि उहाँ र परिवारलाई स्वीकार्य हुन्छ भने म उहाँसँग बाँकी जीवन साथी बनेर बिताउन चाहन्छु। यो कुरा सुन्दा मेरो मनभित्र अनेक भावना एकैपटक उठे। अचम्म, डर, खुशी, अनिश्चितता, सबै मिसिएका भावनाहरू। त्यो रात मैले हेरी बेर सुत्न सकिन, झ्याल बाहिर आकाश हेरिरहे। जीवनको पहिलो विवाह सम्झे। त्यो उमेरमा म निर्णय गर्न सक्ने अवस्थामा थिइन। परिवारले जहाँ भन्यो त्यही गए, जे भन्यो त्यही स्वीकारे। तर आज परिस्थिति फरक थियो। आज निर्णय मेरो हातमा थियो। मेरो भविष्य मेरो आफ्नै रोजाइमा निर्भर थियो। त्यसैले यो निर्णय झन् गाह्रो लागिरहेको थियो। अर्को दिन उमेशसँग भेट भयो। हामी केही बेर चुपचाप बस्यौं। सायद दुवैलाई कुरा थाहा भइसकेको थियो। अन्त उमेशले नै मौनता तोड्नुभयो। कमला, तपाईलाई कुनै दबाव छैन, म उत्तरको हतारमा पनि छैन, तर एउटा कुरा भन्न चाहन्छु। मैले उहाँतिर हेरे। उहाँको आवाज शान्त थियो। म तपाईँको विगत बदल्न सक्दिन, न त मेरो विगत मेट्न सक्छु, तर बाँकी जीवनमा सम्मान र साथ दिन सक्छु भन्ने विश्वास छ। त्यो कुरा सुन्दा मेरो आँखामा आँसु भरिए, किनकि धेरै वर्ष अघि मैले प्रेमका मिठा शब्द सुनेकी थिएँ, तर आज पहिलो पटक कसैले मलाई प्रेमभन्दा अघि सम्मानको वाचा गरिरहेको थियो, र त्यो वाचा मेरो लागि संसारकै ठूलो कुरा थियो। त्यो दिन घर फर्किएपछि जेसिकाले अचानक सोधी, मम्मी, तपाईँ आज किन यति सोचिरहनु भएको छ? म हाँसे, केही होइन। ऊ केही बेर मेरो छेउमा बसिरहे अनि बिस्तारै भने, मम्मी, तपाईँ खुसी हुनुपर्छ। उसले यति मात्र भने, तर त्यो वाक्य मेरो मनको गहिरैसम्म पुग्यो। सायद मेरो छोराछोरीले पनि मेरो एक्लोपन देखेका थिए। सायद उनीहरू पनि मलाई फेरि पूर्ण रूपमा मुस्कुराएको देख्न चाहन्थे। त्यो रात मैले भगवानसँग लामो समय कुरा गरे। वर्षौं पछि पहिलोपटक कुनै निर्णयका लागि प्रार्थना गरे, र मनभित्र कता कता एउटा आवाज आइरहेको थियो, सबै मानिस उस्तै हुँदैनन्, सबै सम्बन्धहरूको अन्त्य पीड़ामा हुँदैन, र अन्तिम निर्णय लिन अझै केही समय बाँकी थियो। किनकि यो केवल विवाहको निर्णय थिएन, यो फेरि एकपटक विश्वास गर्ने निर्णय थियो। उमेशले आफ्नो मनको कुरा बताएपछि मेरो मन झन अशान्त भएको थियो। उहाँको व्यवहारमा कहिल्यै हतार थिएन, दबाव थिएन, तर त्यसैले नै उहाँका शब्दहरू अझ गहिरो गरी मनमा बसेका थिए। म तपाईँलाई सम्मान गर्छु, बाँकी जीवन साथ दिन सक्छु भन्ने विश्वास छ। यी शब्दहरू बारम्बार कानमा गुन्जिरहेका थिए, तर म अझै निर्णयमा पुग्न सकेकी थिएन, किनकि यो केवल मेरो जीवनको कुरा थिएन, मेरा छोराछोरीको जीवन अनि त्यससँग जोडिएको थियो। त्यसैले मैले सबैभन्दा पहिले उनीहरूसँग कुरा गर्ने निर्णय गरे। त्यो रात खाना खाइसकेपछि हामी तीनैजना कोठामा बस्यौं। जेसिका किताब मिलाइरहेकी थिए, छोरा पनि छेउमै बसेको थियो। मेरो मन निकै भारी थियो, कसरी कुरा शुरू गर्ने भन्ने नै थाहा थिएन। अन्तत मैले साहस जुटाए। म तिमीहरूलाई एउटा कुरा सोध्न चाहन्छु। दुवैले उत्सुक भएर मतिरै हेरे। यदि कुनै दिन मेरो जीवनमा फेरि कोही साथी आयो भने तिमीहरूलाई नराम्रो लाग्छ? मेरो स्वर निकै नै कामिरहेको थियो। केही क्षण कोठामा मौनता छायो। म उनीहरूको उत्तरको प्रतीक्षामा थिएँ। सबैभन्दा पहिले छोराले बोल्यो, उमेश अंकलको कुरा गर्नुभएको हो? म चम्म परे। उसले हल्का मुस्कान दियो। हामीले धेरै अगाडिदेखि बुझिसकेका छौं आमा। उसको कुरा सुनेर म झन् अचम्ममा परे। त्यसपछि जेसिका मेरो नजिक सर्दै आई। उसले मेरो हात समाती, आमा, तपाईले हाम्रो लागि धेरै गर्नुभयो, अब तपाईँ पनि खुसी हुनुपर्छ। त्यो सुन्दा मेरो गला अवरुद्ध भयो, आँखा भरिए। म केही बोल्न सकिन। जेसिकाले फेरि भनिन्, उमेश अंकल राम्रो हुनुहुन्छ, उहाँ आउँदा घर रमाइलो लाग्छ। त्यो सानो बच्चीको मुखबाट निस्किएको वाक्यले मेरो मनको ठूलो बोझ हलुका गरिदियो। धेरै वर्षदेखि म केवल आमाको भूमिकामा बाँचेकी थिएँ। आफ्नो खुशी भन्दा उनीहरूको खुशीलाई अगाडि राखेकी थिएँ, तर आज उनीहरूले नै मेरो खुसीको कुरा गरिरहेका थिए। त्यो रात म धेरै रोएँ, तर त्यो पीड़ाको आँसु थिएन, त्यो राहतको आँसु थियो, मन हलुका भएको आँसु थियो। भोलिपल्ट बिहान म सासू ससुरासँग पनि खुलेर कुरा गर्न बसे। उहाँहरूलाई मेरो डर सुनाए, विगतको घाउ सुनाए, फेरि सम्बन्धमा बाँधिन डर लाग्ने कुरा सुनाए। ससुराले ध्यान दिएर सबै कुरा सुन्नुभयो अनि बिस्तारै भन्नुभयो, छोरी, हामीले उमेशलाई नजिकबाट देखेका छौं, उहाँमा अहंकार छैन, उहाँमा जिम्मेवारी छ। सासूले पनि मेरो हात समात्दै भन्नुभयो, यसपटक निर्णय तिम्रो हो, तर हामी तिमीलाई फेरि खुशी देख्न चाहन्छौ। त्यो दिन साँझ उमेशसँग भेट भयो। पहिलेको जस्तै साधारण भेट, तर आज मेरो मनमा केही परिवर्तन भइसकेको थियो। हामी केही बेर चुपचाप बस्यौं। अन्तत मैले नै कुरा सुरु गरे, उमेशजी, उहाँले मतिर हेर्नुभयो। मैले धेरै सोचे। उहाँ शान्त भएर सुनिरहनु भयो। म अझै पनि डराउँछु, तर तपाईँमाथि विश्वास गर्न मन लाग्न थालेको छ।
मेरो कुरा सकिन साथ उहाँको आँखामा एक अनौठो चमक देखियो। उहाँले केही क्षण केही बोल्नु भएन अनि बिस्तारै भन्नुभयो, धन्यवाद, म तपाईँको विश्वास कहिले पनि तोड्ने छैन। त्यो क्षण हाम्रो बीचमा कुनै ठूलो बाचा भएन, कुनै फिल्मी संवाद पनि भएन, तर दुईटा थाकेका मनहरूले एक अर्कातर्फ पहिलो पटक खुलेर पाइला चाले र सायद त्यही क्षणबाट मेरो जीवनको अर्को सुन्दर अध्याय शुरू भएको थियो। एक समय सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेर जीवन समाप्त भएको जस्तो लागेको थियो, आज भने फेरि नयाँ जीवनको ढोका खुल्दै थियो। मैले उमेशमाथि विश्वास गर्न थालेको कुरा भनेपछि जीवन फेरि नयाँ दिशातिर मोडिन थालेको थियो। तर हामी दुवैजना हतारमा थिएनौ, किनकि हामी दुवैले सम्बन्धको मूल्य बुझेका थियौं र सम्बन्ध केवल दुईजना बीचको कुरा मात्र हुँदैन भन्ने पनि थाहा थियो। त्यसमा परिवारको आशीर्वाद र विश्वास पनि आवश्यक हुन्छ। केही दिनपछि उमेश फेरि हाम्रो घर आउनुभयो। यसपटक कुरा सामान्य भेटघाटको थिएन, उहाँ स्पष्ट रूपमा आफ्नो मनको कुरा राख्न आउनु भएको थियो। सासू ससुरा म र उमेश आँगनमा बस्यौं। वातावरण गम्भीर थियो तर कसैको मनमा असहजता थिएन। उमेशले नै कुराको शुरूआत गर्नुभयो, आज म आफ्नो जीवनको कुरा खुलाएर भन्न चाहन्छु। सबैजना शान्त भएर सुनिरहनु भयो। उहाँले बिस्तारै आफ्नो विगत सुनाउन थाल्नुभयो, विवाहको कुरा, वर्षौंसम्म सन्तानको प्रतीक्षा गरेको कुरा, समाजले गरेका टिप्पणीहरू, आफ्नो परिवारको दबाव र श्रीमतीसँग बिस्तारै बढेको दूरी। हामीले धेरै प्रयास गर्यौं, धेरै उपचार गर्यौं, धेरै आशा गर्यौं, तर कहिले सन्तान भएन। उहाँको स्वर भारी भएको थियो। मैले पहिलो पटक उहाँको आँखामा लुकेको त्यो गहिरो पीड़ा स्पष्ट देखे। उहाँ केही क्षण रोकिनुभयो अनि फेरि भन्नुभयो, सन्तान नहुँदा समाजले महिलालाई मात्र दोष दिन्छ भन्ने लाग्थ्यो, तर पुरूष पनि भित्रै भित्रै धेरै टुट्दो रहेछ। आँगनमा मौनता छायो, किनकि त्यो पीड़ा बनावटी थिएन, उहाँले भोगेको वास्तविकता थियो। समयसँगै हाम्रो सम्बन्ध पनि टाढिँदै गयो। अहिले कानूनी रूपमा सम्बन्ध बाँकी भए पनि धेरै वर्षदेखि हामी सँगै छैनौं। ससुराले चुपचाप टाउको हल्लाउनु भयो। उहाँ रमेशको इमान्दारीबाट प्रभावित देखिनुहुन्थ्यो। त्यसपछि उमेशले मतिर हेर्नुभयो। कमलालाई भेटेपछि मैले पहिलो पटक संघर्षसँग हार नमान्ने मान्छे देखे। उहाँको दुःख देखेर दया लागेको होइन, उहाँको साहस देखेर सम्मान जागेको हो। मेरो आँखा भरिए, किनकि त्यो शब्दहरू सिधै मनसम्म पुगेका थिए। उहाँले आफ्ना छोराछोरीका लागि गरेको संघर्ष, आफूलाई फेरि उभ्याएको साहस, आफ्नै पार्लर खोलेर गरेको मेहनत, यी सबै कुराले मलाई प्रभावित बनायो। उहाँ केही बेर रोकिनुभयो अनि स्पष्ट रूपमा भन्नुभयो, यदि कमला तयार हुनुहुन्छ भने म उहाँसँग बाँकी जीवन सम्मानका साथ बिताउन चाहन्छु। त्यो क्षण मेरो मन जोडले धड्किरहेको थियो। सासु ससुराले एक अर्कातिर हेर्नुभयो अनि ससुराले मुस्कुराउँदै भन्नुभयो, हामीलाई तिमीमाथि विश्वास छ, सबैभन्दा ठूलो कुरा कमला खुशी हुनुपर्छ। सासूको आँखामा आँसु थियो। उहाँले मेरो हात समातेर भन्नुभयो, भगवानले धेरै दुःख दिए, अब अलिकति सुख पनि दिनुपर्छ। त्यो सुन्दा मेरो आँखाबाट पनि आँसु झर्यो। धेरै वर्ष अघि यही परिवारले मलाई बुहारी बनाएर भित्राएको थियो। आज त्यही परिवारले मलाई छोरीको खुशीका लागि नयाँ जीवन रोज्न हौसला दिइरहेको थियो। त्यो क्षण म कहिल्यै बिर्सन सक्दिन। त्यसपछि बिस्तारै दुवै परिवार बीच पनि कुराकानी शुरू भयो। उमेशको परिवारले पनि मेरो बारेमा सबै कुरा थाहा पाए, मेरो विगत, मेरो छोराछोरी, मेरो संघर्ष, तर कसैले त्यसलाई समस्या मानेनन्, किनकि यो सम्बन्ध कुनै लुकेको सत्यमा होइन, खुला विश्वासमा उभिन लागेको थियो। त्यो रात धेरै वर्षपछि म ढुक्क भएर सुत्न सके, किनकि जीवनले पहिलो पटक मबाट केही खोज्न होइन केही फर्काउन थालेको जस्तो लागिरहेको थियो, र त्यो फिर्तीको नाम थियो सम्मान, विश्वास र दोस्रो अवसर। परिवारको सहमति भएपछि विवाहको कुरा बिस्तारै अगाडि बढ्न थाल्यो। न त यसपटक ठूलो धुमधाम गर्ने योजना थियो, न त कुनै देखावटी तयारी, किनकि हामी दुवैले जीवनबाट एउटा कुरा सिकिसकेका थियौं, सम्बन्धको बल मण्डपको सजावटमा होइन मनको विश्वासमा हुन्छ। त्यसैले विवाह पनि सरल र आत्मीय बनाउने निर्णय भयो। यो खबर गाउँमा फैलिन धेरै समय लागेन। पहिले जसले मेरो बारेमा अनेक कुरा गरेका थिए उनीहरू फेरि बोल्न थाले। कसैले राम्रो भने, कसैले नराम्रो, कसैले समर्थन गरे, कसैले आलोचना, तर यसपटक ती कुराहरूले मलाई छोएनन्, किनकि अब म अरूको लागि होइन आफ्नो खुसीको लागि निर्णय गर्दै थिएँ। विवाह नजिकै जाँदा मेरो मनमा अनौठो भावनाहरू उठ्न थाले। खुसी पनि थियो, डर पनि थियो, उत्साह पनि थियो र विगतका सम्झनाहरू पनि।
कहिलेकाहीँ राति सुद्धा पहिलो विवाहको दिन सम्झना आउँथ्यो। सानो उमेर, अपरिपक्व सोच, भविष्यबारे केही थाहा नभएको अवस्था, त्यो दिन र आजको दिन बीच कति ठूलो फरक थियो। त्यति बेला मलाई जीवनले कहाँ पुर्यायो त्यही गएकी थिएँ। आज भने मैले आफै आफ्नो बाटो रोजेकी थिएँ। विवाहको अघिल्लो दिन जेसिका मेरो कोठामा आई। उसले मेरो काखमा टाउको राखी, आमा तपाईँ खुसी हुनुहुन्छ? उसको प्रश्न सुनेर म मुस्कुराएँ धेरै। उसले पनि हाँस्दै भनी, म पनि। त्यो उत्तर सुन्दा मेरो मन भरियो, किनकि मैले सधैँ डराएको कुरा यही थियो, मेरो निर्णयले छोराछोरीलाई दुःख त नदेला, तर आज उनीहरू नै मेरो खुसीको कारण बनेका थिए। अन्तत विवाहको दिन आयो। बिहानदेखि घरमा चहल पहल थियो, तर त्यो चहल पहलमा कुनै बनावटी पनि थिएन। सबैको अनुहारमा साँचो खुशी थियो। सासू ससुरा त झन् विशेष रूपमा भावुक हुनुहुन्थ्यो। उहाँहरूले मेरो जीवनको सबैभन्दा अन्धारो समय देख्नु भएको थियो। आज त्यही जीवन फेरि उज्यालोतिर फर्किएको देख्दै हुनुहुन्थ्यो। म विवाहका लागि तयार हुँदै गर्दा ऐना अगाडि केही बेर एक्लै बसेँ। त्यो ऐनामा आफूलाई हेर्दा एकाएक धेरै कुरा सम्झना आयो। श्रीमानको प्रतीक्षा गर्दै बिताएका रातहरू, धोका थाहा पाएको दिन, सम्बन्ध विच्छेदको कागजमा गरेको हस्ताक्षर, छोराछोरीलाई अंगालो हालेर रोएका क्षणहरू, पर्खाल खोल्ने संघर्ष, पहिलो ग्राहक, पहिलो कमाई र उमेशसँगको पहिलो भेट, सबै दृश्य एकपछि अर्को गर्दै आँखा अगाडि आइरहेका थिए। मेरो आँखाबाट आँसु झर्यो, तर त्यो दुःखको आँसु थिएन, त्यो यात्रा सम्झदाको आँसु थियो, संघर्ष सम्झदाको आँसु थियो। त्यही बेला सासू भित्र आउनुभयो। उहाँले मेरो आँसु देख्नुभयो। बिस्तारै मेरो टाउकोमा हात राखेर भन्नुभयो, आज रोइन भने पनि हुन्छ, यी खुसीका आँसु हुन्। त्यो सुन्दा म झन् भावुक भए। मैले उहाँलाई अंगालो हाले, आमा तपाईँहरूले साथ नदिएको भए म यहाँसम्म आउन सक्दिन थिएँ। उहाँ पनि रुनुभयो। त्यो क्षण केवल सासू बुहारीको थिएन, त्यो आमा छोरीको क्षण थियो। केही समयपछि विवाहको कार्यक्रम शुरू भयो। उमेश शान्त मुस्कानका साथ बस्नु भएको थियो। उहाँको आँखामा पनि भावहरू स्पष्ट देखिन्थे। हामी दुवैले एकअर्कातिर हेर्दा कुनै ठूलो बाचा गर्नु परेन, किनकि जीवनले पहिले नै हामीलाई धेरै कुरा सिकाइसकेको थियो। हामीलाई केवल एउटा कुरा चाहिएको थियो, साथ, सम्मान र विश्वास। त्यही आधारमा हाम्रो नयाँ यात्रा शुरू हुँदै थियो। विवाह सकिएपछि मेरो जीवन फेरि अर्को मोडमा आइपुगेको थियो। फरक यति मात्र थियो, यसपटक म डराएर होइन, बुझेर नयाँ यात्रा शुरू गरिरहेकी थिएँ। उमेशसँगको विवाहपछि जब म पहिलो पटक उहाँको घरमा भित्रिएँ, मनमा अनेक भावना थिए। नयाँ घर, नयाँ वातावरण, नयाँ सम्बन्धहरू। तर अचम्म के थियो भने, त्यो घरमा पाइला टेक्दा मलाई पराई ठाउँमा आएको जस्तो लागेन। सायद उमेशले पहिल्यैदेखि दिएको सम्मानले त्यो डर धेरै कम गरिदिएको थियो। उहाँको परिवारले पनि मलाई सहज रूपमा स्वीकार गर्नुभयो। कसैले मेरो विगत कोट्याएनन्, कसैले अनावश्यक प्रश्न गरेन। बरु सबैले एउटै कुरा भने, अब खुसी भएर बाँच्नुपर्छ। त्यो सुन्दा मन ढुक्क हुन्थ्यो, किनकि धेरै वर्षपछि म त्यस्तो ठाउँमा पुगेकी थिएँ जहाँ मलाई प्रमाणित गर्न केही बाँकी थिएन। म जस्तै थिएँ त्यसरी नै स्वीकार गरिएको थिएँ। उमेशको घरमा बस्न थालेपछि पनि मैले पार्लरको काम छोडिन, उल्टै उहाँले अझ प्रोत्साहन दिनुभयो, तपाईँले यति दुःख गरेर बनाएको पहिचान किन छोड्ने। उहाँको त्यो कुरा सुन्दा मनमा झन सम्मान बढ्थ्यो, किनकि उहाँले मलाई परिवर्तन गर्न खोज्नु भएको थिएन। उहाँले मलाई म जस्तै थिएँ त्यसरी नै स्वीकार गर्नुभएको थियो। दिनहरू खुशीसँग बित्न थाले। बिहान काम, पार्लर, घर, परिवार, सबै कुरा बिस्तारै सन्तुलित हुँदै गइरहेको थियो। जेसिका र मेरो छोरो पनि उमेशसँग निकै घुलमिल भइसकेका थिए। उमेशले कहिल्यै उनीहरूलाई पराई ठान्नु भएन। सायद आफ्नो सन्तान नभएको खाली पनि उहाँले उनीहरूको मायामा बिर्सन खोज्नु भएको थियो, र बच्चाहरूले पनि उहाँलाई मनदेखि स्वीकार गरेका थिए। एक दिन बेलुका सबैजनासँगै बसेर खाना खाइरहेका थियौं। जेसिकाले हाँस्दै भनिन्, अब हाम्रो परिवार पूरा भयो जस्तो लाग्छ। उसको त्यो कुरा सुनेर केही क्षण सबै चुप भयौं, किनकि त्यो वाक्य सिधै मनमा पुगेको थियो। उमेशले जेसिकाको टाउको मुसार्नुभयो अनि मुस्कुराउनुभयो। त्यो दृश्य देख्दा मेरो आँखामा आँसु भरियो। वर्षौं अघि यही बच्चीले मलाई सोधेकी थिए, आमा तपाईँ किन सधैँ दुखी हुनुहुन्छ? आज त्यही बच्ची आफ्नो परिवार पूरा भएको महसुस गरिरहेकी थिए। सायद भगवानको न्याय ढिलो हुने रहेछ, तर अन्याय हुँदैन रहेछ। यता धेरै वर्षपछि एक दिन बजारमा जीवनको बारेमा पनि एउटा कुरा सुन्न पाए। उहाँसँग काम गर्ने ती महिला जसका लागि उहाँले आफ्नो घर परिवार टाढा बनाउनु भएको थियो, अन्तत उहाँलाई छोडेर अर्कैतिर गएकी रहेछ। यो कुरा सुन्दा म केही क्षण मौन भए। मलाई कुनै खुशी लागेन, न कुनै बदला लिएको अनुभूति भयो। बरु मनमा केवल एउटा चिसो सास निस्क्यो।
किनकि एक समय माया भनेर रोजिएको सम्बन्ध पनि विश्वास बिना टिक्न नसक्ने रहेछ। पछि सुने जीवन धेरै परिवर्तन हुनु भएको रहेछ। पहिले भन्दा शान्त, पहिले भन्दा एक्लो र कहिलेकाहीँ पुराना दिन सम्झेर पछुताउने पनि। त्यो कुरा सुन्दा मैले मनमने उहाँको लागि नराम्रो सोचिन, किनकि घृणा बोकेर बाँच्ने समय मैले धेरै अघि छोडिसकेको थिएँ। उहाँ मेरो जीवनको एउटा अध्याय हुनुहुन्थ्यो। त्यो अध्यायले धेरै पीड़ा दिएको थियो, तर त्यही पीड़ाले मलाई आजको कमला पनि बनाएको थियो। यदि त्यो अन्ध्यारो नआएको भए सायद म आफ्नै खुट्टामा उभिन सिक्ने थिएन, सायद आफ्नै पार्लर खुल्ने थिएन, सायद उमेशलाई भेट्ने पनि थिएन। त्यसैले अब विगत सम्झदा घाउ भन्दा बढी सिकाई सम्झना आउँथ्यो। र आज जब राति घरको आँगनमा बसेर आकाश हेर्थे, मनमा एउटा मात्र भावना आउँथ्यो, धन्यवाद। दुःखको लागि पनि, संघर्षको लागि पनि, र अन्तत भेटिएको खुसीको लागि पनि। विवाह पछि समय झन छिटो बित्न थालेको जस्तो लाग्थ्यो। एक समय थियो जब दिन कटाउने गाह्रो हुन्थ्यो, रातहरू सकिँदैनन् जस्तो लाग्थ्यो, आँसु रोकिँदैनथे, मनमा केवल पीड़ा र प्रश्नहरू थिए। तर आज अवस्था बिल्कुल फरक थियो। बिहान उठ्दा मन हलुका हुन्थ्यो, दिनभर काम गर्दा थकान लाग्थ्यो, तर त्यो थकानसँग सन्तुष्टि मिसिएको हुन्थ्यो। साँझ घर फर्किँदा कसैले मेरो प्रतीक्षा गरिरहेको हुन्थ्यो, र त्यो अनुभूति नै संसारकै ठूलो सुख रहेछ। यता पार्लर पनि निकै राम्रो चल्न थालेको थियो। सुरुमा एकजना ग्राहक आउँदा खुसी हुने म अहिले कहिलेकाहीँ समय मिलाउने गाह्रो पर्ने अवस्थामा पुगेकी थिए। विवाहका सिजनमा त झन दिनभर व्यस्तता हुन्थ्यो, कहिलेकाहीँ रात अबेरसम्म काम गर्नुपर्थ्यो। तर उमेशले कहिले गुनासो गर्नु भएन, बरु सधैँ भन्नुहुन्थ्यो, थाक्नु भयो भने आराम गर्नुहोस्, काम त फेरि पनि हुन्छ। उहाँको त्यो सानो ख्यालले पनि मन जित्थ्यो, किनकि मैले पहिले यस्तो साथ कहिले पाएको थिइनँ। जेसिका पनि ठुली हुँदै गइरहेकी थिए, उनी अब मेरो साथी झैं भइसकेकी थिइन्। कहिलेकाहीँ पार्लरमा सघाउन आउँथिन्, कहिलेकाहीँ ग्राहकसँग हाँसेर कुरा गर्थिन्। उसलाई त्यसरी हाँसिरहेको देख्दा मन भरिन्थ्यो, किनकि एक समय उसले आफ्नो आमाको आँसु मात्र देखेकी थिए, आज उसले आफ्नी आमाको मुस्कान देखिरहेकी थिए। छोरो पनि पढाइमा राम्रो गर्दैथ्यो। उमेशले उसलाई आफ्नै छोरा जस्तै माया गर्नुहुन्थ्यो, सल्लाह दिनुहुन्थ्यो, हौसला दिनुहुन्थ्यो, र कहिले फरक व्यवहार गर्नुहुन्नथ्यो। त्यो देख्दा मेरो मन झन् ढुक्क हुन्थ्यो। एक दिन पार्लर बन्द भएपछि म एक्लै बसेकी थिएँ। सामुन्ने ऐना थियो, त्यही ऐना जसलाई पहिलो पटक भित्तामा झुन्ड्याउँदा म रोएकी थिएँ। आज फेरि त्यसैलाई हेर्दै थिएँ, तर आजको आँखा फरक थियो। आज त्यहाँ डर थिएन, असहायपन थिएन, बरु आत्मविश्वास थियो, सन्तुष्टि थियो। अचानक मनमा विगतका सबै दृश्यहरू आउन थाले। 15 वर्षको उमेरमा विवाह भएर आएको दिन, पहिलो प्रेमका मिठा क्षणहरू, छोराछोरीको जन्म, त्यसपछि बिस्तारै टाढिँदै गएको सम्बन्ध, धोका, सम्बन्ध विच्छेद, आँसु, एक्लोपन, तालिम, पार्लर, उमेश र आजको यो सुख, सबै कुरा चलचित्र झैं आँखा अगाडि गुज्रियो। मुस्कुराउँदै मैले ऐनामा आफूलाई हेरे अनि मनमा नै भने, कमला, तिमी साँच्चै बलियो रहेछौ। किनकि एक समय थियो जब मलाई आफ्नै जीवन समाप्त भएको जस्तो लागेको थियो, तर आज म त्यही जीवनलाई धन्यवाद दिइरहेकी थिएँ। सायद जीवनको सबैभन्दा ठूलो सत्य यही रहेछ, कुनै दुःख सधैँ रहँदैन, कुनै आँसु स्थायी हुँदैन, र अन्ध्यारो रातपछि बिहान अवश्य आउँछ। त्यो रात घर फर्किँदा उमेश आँगनमा बसिरहनु भएको थियो। मलाई देखेर मुस्कुराउनु भयो, आज निकै खुसी देखिनु भयो। मैले पनि मुस्कुराएर उत्तर दिएँ, आज विगत सम्झिरहेकी थिएँ। उहाँले सहज रूपमा भन्नुभयो, विगत नभएको भए आजको हामी पनि हुने थिएनौ। त्यो कुरा सुनेर म केही क्षण मौन भए। साँच्चै यदि त्यो पीड़ा नआएको भए म आजको कमला बन्ने थिएन, यदि त्यो धोका नपाएको भए म आफ्नै पहिचान बनाउने थिएन, यदि त्यो सम्बन्ध टुटेको नहुने हो भने सायद यो सम्मानपूर्ण सम्बन्ध पनि पाउने थिएन। जीवनले मलाई धेरै रुवायो, तर अन्त धेरै कुरा पनि दियो, र आज पहिलो पटक मैले मनदेखि महसुस गरे, म अब पूर्ण रूपमा खुसी छु। आज जब म आफ्नो जीवन फर्केर हेर्छु, कहिलेकाहीँ विश्वास नै लाग्दैन कि यो साँच्चै मेरो आफ्नै कथा हो, कि यति धेरै आँधी पार गरेर पनि मानिस फेरि मुस्कुराउन सक्छ। सायद सक्छ, किनकि म त्यसैको जिउँदो उदाहरण थिएँ। उमेशको साथ, छोराछोरीको माया र आफ्नै मेहनतले कमाएको सम्मानले मेरो जीवन पूर्ण हुँदै गइरहेको थियो। पार्लर राम्रो चलिरहेको थियो, घरमा शान्ति थियो, मनमा सन्तुष्टि थियो, र सबैभन्दा ठूलो कुरा, अब म आफैलाई माया गर्न सिकिरहेकी थिएँ। यही क्रममा एक दिन पुरानो चिनजानको एकजना महिलासँग भेट भयो। कुराकानीकै क्रममा उनले जीवनको बारेमा कुरा निकालिन्। धेरै वर्ष भइसकेको थियो, म जीवनको बारेमा खासै केही सोध्दिनथे, न त चासो राख्थे, किनकि त्यो अध्याय धेरै अघि बन्द गरिसकेकी थिए।
तर त्यो दिन उनले भनेको कुरा सुनेर केही क्षण मौन भए। जीवनले पछि विवाह गर्नुभएको ती महिला पनि अन्तत उहाँसँग बसेकी रहेनछिन्। सुरुका केही वर्ष सबै ठिकठाक जस्तै देखिएको रहेछ, तर बिस्तारै सम्बन्ध बिग्रदै गएको रहेछ। अन्तत ती महिलाले पनि जीवनलाई छोडेर अर्कै व्यक्तिसँग जीवन बिताउन गएकी रहेछन्। त्यो कुरा सुन्दा मेरो मनमा कुनै खुशी आएन, न कुनै बदला पूरा भएको अनुभूति, बरु एक प्रकारको शून्यता महसुस भयो। किनकि एक समय मैले धेरै माया गरेको मान्छे त्यो अवस्थासम्म पुगेको थियो, पछि सुन्नमा आयो जीवन धेरै एक्लो हुनु भएको रहेछ। पहिलाको जस्तो हाँस्ने बोल्ने स्वभाव पनि हराएको रहेछ। छोराछोरी टाढा भइसकेका थिए, पुरानो परिवार टुटिसकेको थियो र आफूले गरेको निर्णय सम्झदा कहिलेकाहीँ गहिरो पछुतो व्यक्त गर्नुहुन्थ्यो अरे। त्यो कुरा सुन्दा मैले लामो सास फेरे। जीवनले मलाई दिएको पीड़ा मैले कहिले बिर्सने थिएन, तर घृणा भने धेरै अघि छोडिसकेको थिए। एक दिन बजारमा टाढाबाट जीवनलाई देखे। धेरै वर्षपछि कपाल फुलेको थियो, अनुहारमा पहिलेको चमक थिएन। उहाँले पनि मलाई देख्नुभयो। हामी केही क्षण एकअर्कातिर हेरिरह्यौं, नजिक आएर सामान्य नमस्ते भयो त्यति मात्र। तर त्यो केही सेकेन्डमा धेरै वर्षको इतिहास समेटिएको थियो। उहाँको आँखामा मैले एउटा कुरा स्पष्ट देखे, पछुतो सायद उहाँले पनि मेरो जीवनतिर हेर्नु भएको थियो। आफ्नै पार्लर चलाइरहेकी कमला, उमेशको सम्मानपूर्ण साथ, खुशी छोरा छोरी, शान्त परिवार र आफूले गुमाएको संसार। त्यो दिन घर फर्किँदा मनमा अनेक कुरा खेलिरहेका थिए, तर आश्चर्य मनमा रिस थिएन, घृणा थिएन, केवल एउटा सत्य थियो। भगवानको न्याय ढिलो हुन सक्छ, तर अन्याय हुँदैन। जसले दुःख दिएको थियो उसले पनि आफ्नै कर्मको परिणाम भोगेको थियो, र जसले दुःख सहेर पनि हार मानेकी थिएन उसले अन्तत सुख भेटेकी थिए। त्यो रात आँगनमा बसेर आकाशतिर हेरे, उमेश मेरो छेउमै हुनुहुन्थ्यो। घरभित्र जेसिका र छोरो हाँसिरहेका थिए, त्यो हाँसो सुन्दा मन भरियो। मुस्कुराउँदै मैले मनमा नै भने, हे भगवान धन्यवाद, धोका दिएको मान्छेलाई पनि धन्यवाद, किनकि त्यो धोका नपाएको भए म आजकी कमला बन्ने थिइन। आँसुहरूलाई पनि धन्यवाद, किनकि तिनैले मलाई बलियो बनाएका थिए, र संघर्षलाई पनि धन्यवाद, किनकि त्यसैले मलाई आफ्नै पहिचान दिएको थियो। आज मेरो कथा सुन्ने सबैलाई म एउटा कुरा भन्न चाहन्छु, जीवनमा दुःख आउँछ, धोका पनि आउँछ, कहिलेकाहीँ सबै कुरा सकिएको जस्तो लाग्छ, तर त्यही अन्त्य जस्तो लाग्ने ठाउँबाट नयाँ शुरूआत पनि हुन सक्छ। त्यसैले कहिले हार नमान्नुहोस्, आफ्नो मूल्य कहिले पनि नबिर्सनुहोस्, किनकि भगवानले ढोका बन्द गर्नुहुन्छ भने कतै न कतै अर्को झ्याल पनि खोलिरहनु भएको हुन्छ। म कमला आज गर्वका साथ भन्न सक्छु, म भाँचिएकी थिएँ, म रोएकी थिएँ, म एक्लिएकी थिएँ, तर अन्तत म उठे र फेरि खुसी भएर बाँच्न सिके। धोका दिनेले एक दिन आफ्नो कर्मको फल अवश्य पाउँछ, तर साँचो जित बदला लिनुमा होइन, आफूलाई सफल, आत्मनिर्भर र सुखी बनाउनमा हुन्छ।

भर्खरै तपाईहरूले सुन्नुभयो कथा डिभोर्स पछिको प्रेमको यो अन्तिम भाग जसलाई सन्तोषी खड्काजीले लेख्नु भएको हो र कथाको आज अन्तिम भाग रहेको थियो। तपाईलाई कथा यहाँसम्म आइपुग्दा सकिँदा कस्तो लाग्यो कुन्नी? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz साथै हाम्रो इमेल रेडियो सैलुङ @gmail.com पनि इमेल मार्फत पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्न नभुल्नु होला। यति राम्रो कथाको लागि लेखिका सन्तोषी खड्काजीलाई आभार व्यक्त गर्न चाहन्छु। तपाईले यो कथा रेडियो मार्फत सुन्न भ्याउनु भएको छैन भने तपाईले यस कथालाई युट्युबमा गएर पनि सुन्न सक्नुहुन्छ। त्यसको लागि युट्युबमा जानुहोस्, त्यहाँ गएर प्रदीप सेन्चुरी अफिसियल सर्च गर्नुहोला र त्यहाँ तपाईले डिभोर्स पछिको प्रेम शीर्षकको कथा खोज्नुभयो भने भेट्न सक्नुहुन्छ र पाएक पर्ने समयमा सुन्न सक्नुहुन्छ। सुन्ने कोशिश गर्दै गर्नुहोला। यति राम्रो कथाको लागि लेखिका सन्तोषी खड्काजीलाई धन्यवाद। कथा शुरूदेखि अहिलेसम्म सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि विशेष आभार व्यक्त गर्दै अर्को साता फरक किसिमको नयाँ उपन्यास कथा लिएर आउने वाचा गर्दै आजको यस बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
0: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकुटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
3: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
2: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गङ्गोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
3: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडु बाटो चरीकोट।
4: The Rising Star.
5: Rising Star?
4: Rising Star?
6: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
7: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
8: कुन हुनी, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649, दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
10: अविनाश, तिमी किन निराश छौ त?
11: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
10: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू
11: तपाईको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्छ।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
0: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको, अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हेलो फ्याबुल्ला टाँसिदेले नमस्कार।
4: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
4: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।

0: चिसापानी बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
5: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र लिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
6: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
6: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
6: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
6: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पताल द्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टी का साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छैन बगेको खोला फर्कदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165। हैन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: हैन के एकले गुनगुन गरिराको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844649608 9844649608।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा

0: अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बाल बालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: रात छिपिँदैछ।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नमस्कार रेडियो सैलम सामुदायिक एफएम बयानबे थपलो सात मेगाहर्ज बाट म बद्री प्रसाद साहबबाट आज विक्रम सम्मत 2083 साल आषाढ शुक्ल पक्ष सन् 2026 जुलाई 25 तारीख श्रावण 9 गते शनिबार आज हरिसैन्य एकादशीको व्रत गर्ने दिन हो। धार्मिक महान महानुभावहरूले आज हरिसैन्य एकादशीको व्रत गर्नुपर्छ अनि तुलसीहरू रोप्ने गर्ने गर्नुपर्छ। अब स्तुति गरौं। आयो उत्रो

जी गाणी भैया महाराज दृष्टि लाई अरे अब यतापटि जुन परमात्मा प्रभु भगवान कृष्णचन्द्रले बताउनु भयो स्वयनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथा प्रस्तुत गर्न लागिरहेका छौं। राजन अब यतिखेर त हजुर हामीले यो उता उठ्ली गर्ने काम भइसक्यो, अनिखेरि त्यो नुहाई धुवाईको काम पनि पूरा भइसक्यो, अनिखेरि अब यतापट्टि सम्पूर्ण जो पूजा आज पनि भइसक्यो। पूजा गर्दा नुहाउँदा ढिलो गर्नु हुँदैन त, तयारी बस्नु त, किनभने यसलाई भने हामीहरूले नुहाउँदाखेरिमा हामीहरूलाई त्यो नुहाउँदाखेरिमा आशीर्वाद दिने त्यहाँ देवताहरू आउँछन्, अनिखेरि पाँचवटै रात बाँकी छँदैखेरिमै हामीले गएर नुहाउनु पर्छ, त्योभन्दा अगाडि नै आएर देवता बसिरहेका हुन्छन्। ल यसरी हाम्रा त भक्तहरू आउने बेला भयो नुहाउन, अनिखेरि हामीले आशीर्वाद दिनुपर्छ, अनिखेरि जाउँ भनेर आएर देवताहरू बसिराख्नु भएको हुन्छ, अनिखेरि त्यतिखेर नुहायौं भनेदेखि अनि हजुर उहाँहरूले शुभ आशीर्वाद दिनुहुन्छ हामीहरूलाई जुन अनि पुण्य हुन्छ महाराज जानुहोस्। त्यस्तै किसिमले नुहाई धुवाई भइसकेपछि उपरान्त हामीहरूले जो पूजा आज गरिहाल्नुपर्छ, पूजा आजमा कहिले पनि ढिला गर्नु हुँदैन, अनिखेरि किन त्यो पूजा आजको बेलामा पनि त भगवान ध्यान बस्नु भइरहेको छ। ओहो ल अब जसले जो पूजा गर्ने बेला भयो अनि अब जसलाई जो शुभ आशीर्वाद दिनु पर्दछ पूजा गर्नेलाई भनेर अनिखेरि त्यसरी जो भगवान बस्नु भइरहेको हुन्छ, अनिखेरि हामीहरूले जो पूजा गरिसकेपछि शुभ आशीर्वाद दिनुहुन्छ, अनिखेरि त्यो आशीर्वादले हामीलाई राम्रो हुन्छ महाराज हेर्नुहोस्। त्यस कारणले गर्दाखेरिमा ल अब जो अब नुहाई धुवाईमै उठ्दाखेरिमै यति माथि घाम छैन आएपछि नुहाउन जाने हो, आज त एकादशीको व्रत गर्नुपर्ने, मैले त नुहाएकै पो छैन, अब पो नुहाउनु छ ल हेरि वर्ष त्यतिखेर नुहाउनु हो मेरी आमै ठाकुर लाज मर्नु, अनिखेर त त्यतिखेर नुहाएर त पुण्य पनि त हुँदैन नि, किन त्यो आशीर्वाद दिने देवता गइहाल्नु भयो आफ्नो ठाउँमा, अनि अब पूजा आजको त झन् बेलै छ त झन् सबै अब कतिखेर हो नुहाएको त छैन त्यतिखेरसम्म भने, अनिखेरि पूजा आज त कहिले हो त, अनिखेरि जब त्यस्तो हो त्यस कारणले गर्दाखेरिमा अनिखेरि जो त्यति ढिलो उठ्नु हुँदैन, अनिखेरि अब एकदम चाँडो उठ्ने अनिखेरि चाँडो नुहाइ धुवाई त्यहाँबाट दाईलाई आफ्नो जो दीक्षा गायत्री गुरुको मुखारविन्दबाट पाएका जुन दीक्षा गायत्रीहरू जो गरी त्यहाँबाट अनिखेरि जो पूजा आजाहरू ब्रो राम्रो पूर्वकले गरिकन पूजा आजाहरू गर्नुपर्छ महाराज हेर्नुहोस्। अनिखेरि त्यस्तो गर्नुपर्छ, अब यहाँहरूको त नुहाइ धुवाई पनि भइसक्यो, पूजा आज नै भइसक्यो, अनिखेरि त प्रभु अब यहाँहरू त पर्खाइमा पो हुनुहुन्छ त किन ओहो महात्म सुन्न पाएदेखि बडो राम्रो हुन्थ्यो भनेर भन्नेमा त्यस्तो आशामा पुग्नुहुन्छ। आहा क्या काइल अब त भने यसलाई भने अनि अब यहाँहरू त्यसरी जुन हो उतापट्टि जो थापेर बस्नु भइरहेको छ के थापेर कान, अनिखेरि अब कानको भाँडो थापेर बस्नु भइरहेको छ के थाप्ने त, यसमा यो कानभित्र के राख्ने त भन्दा कथा, अब के कथा त परमात्मा प्रभु भगवानका जो वार्ता कथाहरू महाराज एकादशीको जुन हो महात्म्य कथाहरू भनेर त्यसरी जुन हो कानको भाँडो लिएर यहाँहरू थाप्नबाट तयारी पर्नु भएर छ अरे भनेदेखि अब त्यो कान भर्दिने म अनिखेरि म पनि जो तयारी भएर बसिरहेको छु ल अब म हजुरहरूले थापेको त्यो कान भरि पारिदिन्छु, अनिखेरि यहाँहरूले जुन हो अनि इच्छापूर्वकले गरिकन जुन गरिभविष्योस् भक्तिपूर्वकले गरिकन सुनिभविष्योस्, अनिखेरि अब सुरु गर्न लागे म पनि पद्म नाम यति विख्यात सुचौ हो कादशीसिता यहाँ ऋषिकेश प्रेत येतु कर्तव्यम प्रतव्यतम भनेर भनिएको छ कि जस्तै आषाढ महिनाको शुक्ल पक्षको एकादशीलाई के भनिन्छ पद्म नामले जो प्रसिद्ध भइरहेकी छन्, अनिखेरि यो पद्म नाम जुन माघे छ माधव देव गोविन्द फाल्गुने तथा विष्णु छ चैत्रकै मासे ए वैशाखे मधुसूदन ज्येष्ठे त्रिविक्रमो नाम आषाढे तर तथा श्रावणी आषाढी तथा श्रावणी अब जब त्यस्ता किसिमले गरिकन जुन उतापट्टि के भयो त भने छैन भने पर्व नामको एकादशी भनेर भनिन्छ, अब यसलाई भनिन्छ कि हरिशयनी, हरिशयनीको अर्थ के हो सुत्ने, को सुत्ने त हरि भनेको भगवान सुत्ने, अनिखेरि अब कहाँ गएर सुत्ने, अनिखेरि अब उतापट्टि जो बलिको ढोकामा गएर सुत्ने भने जब त्यस्ता किसिमले गरिकन उतापट्टि जो त्यसलाई जो पर्व नामले प्रसिद्ध भइरहेकी छन् र ऋषिकेश भगवानलाई अलिखेरि खुसी गराउनलाई अलिखेरि उत्तम यो व्रत गर्नुपर्दछ महाराज हेर्नुहोस्। भगवानलाई खुसी पार्नको खातिरमा यी एकादशीको व्रत गर्नुपर्दछ, अलिखेरि महाराज युधिष्ठिर लाई परमात्मा प्रभु भगवानले जब त्यसरी भनिसकेपछि महाराज युधिष्ठिरले भगवान श्रीकृष्णसँग सोध्न लाग्नुभयो के भन्नुहुन्छ त भने ओहो हे प्रभु हेर्नुहोस् आषाढ महिनाको शुक्ल पक्षको एकादशीको नाम के हो,

ल व्रत त गर्नु भनेर हजुरले भनिबस्यो। अनि एकादशीको नाम के हो, अहिले कस्तो विधि विधान छ, सो त्यो कुराहरू सम्पूर्ण कुरा चाहिँ बताइबस्यो प्रभु। अनि म सुन्न चाहन्छु भनेर भनिसकेपछि उपरान्त परमात्मा प्रभु भगवान भन्नुहुन्छ कि यहाँ धर्मात्मा महाराज युधिष्ठिर हेर्नुहोस्, जस्तै आषाढ महिनाको शुक्ल पक्षको एकादशीको जो नाम के हो हरिशयनी, हरिशयनीको अर्थ सुत्ने, को सुत्ने हरि भनेका भगवान सुत्ने, अनिखेरि हरि हजुर अनि सुत्ने कहाँ गएर सुत्ने, अनिखेरि बलिको जुन हो उतापट्टि ढोकामा गएर जलमा गएर सुत्ने, जलमा गएर सुत्ने भएको हुनाले गर्दाखेरि हरिशयनी भनेर भनेको। त्यहाँबाट त्यसै पिछले ब्रह्माजीले नारदलाई भन्नुभएको थियो यो कथा क्या। अनिखेरि आजको दिन कस्तो त भन्दैछलाई भने परमात्मा प्रभु भगवान जो विष्णु अनिखेरि त्यसरी जो शयन गर्नुहुन्छ, अनि अब त्यसरी जुन हो बलिको ढोकामा गएर त्यसरी जो शयन गरिसकेपछि उपरान्त त्यहाँबाट कार्तिक महिनाको शुक्ल पक्षको एकादशीमा जागा हुनुहुन्छ महाराज। अब त्यसलाई कुन कार्तिक महिनाको जो एकादशी भनेको कुन हरिबोधनी एकादशी, अब हरिबोधनी भन्दा नबुझिहाल्यो ठुली एकादशी, बा ठुली एकादशी भनेपछि मात्र सबैले बुझ्यो। अनिखेरि आज सुतेको त्यो परमात्मा प्रभु भगवान हरि, अनिखेरि त्यतिखेर जो बोध हुनुहुन्छ, अनिखेरि जब त्यस्तो भइसकेपछि उपरान्त अनि जब त्यो एकादशी अनि अब त्यसरी त्यो भइसकेपछि हरिशयनी भनेर भनिन्छ। अनिखेरि ब्रह्माजीले नारदलाई जो भन्नुभएको थियो कि आजको दिन यस्ता किसिमको जुन परमात्मा प्रभु भगवान विष्णु अनिखेरि शयन गर्नुहुन्छ, सुत्नुहुन्छ महाराज बलिको लगाएर कार्तिक महिनाको शुक्ल पक्षको एकादशीलाई हरिबोधनी एकादशी भनेर भनिन्छ अथवा ठुली एकादशी भनिन्छ। अनिखेरि अब त्यसमा जो बोध भइसकेपछि अनिखेरि यसै दिनदेखि अनिखेरि चतुर्मास एकादशीको व्रत पनि अनिखेरि उतापट्टि जुन हो आजबाट प्रारम्भ गरेपछि अनिखेरि त्यही कार्तिक महिनाको हरिबोधनी एकादशीमा जो सम्पन्न हुन्छ, अनिखेरि जो मानिसले ब्रह्मचर्यको जो पालना गरेर त्यहाँबाट चतुर्मास भनेको चार महिनासम्म व्रत गरिन्छ भनेदेखि त्यस्ता किसिमको मानिस हो भगवानको जो प्रिय प्यारो भएर रहन्छ। अनिखेरि उतापट्टि शिवलोकमा यहाँ उसको जो पूजा पनि हुन्छ महाराज। अनिखेरि यस विषयमा एउटा जो पौराणिक कथा पनि छ यहाँ अनिखेरि म बताउँछु अनिखेरि राम्रोसँगले सुनिपाउँछुस् भनेर भन्नुहुन्छ कि जस्तै अनिखेरि वैवस्वत मनुका त्यहाँ वंशमा अनिखेरि मान्धाता नामेरका जुन हो एकदम अनिखेरि बडा जो सिद्धि प्राप्त राजा सिद्धि भए महाराज र राजा थिए कुन मान्धाता नामेरका जुन राजा, अब यी कस्ता थिए भने यसलाई भने चक्रवर्ती थिए अनिखेरि त्यो चक्रवर्ती राजा थिए अनि किनकि अब यिनका जो प्रतापले अरू सम्पूर्ण जति भएका जो राजाहरूले पनि अनिखेरि उनको सबै कुराहरू स्वीकार गर्ने सबैभन्दा ठुला राजा क्या यिनको कुरा कसैले पनि काट्दैनथे अनिखेरि उसँग सोधेर काम गर्ने अनि त्यहाँ त्यस्ता किसिमले गर्ने त्यस्तो गरिराखेका थिए। अत यस पछाडि अब यी चक्रवर्ती राजाका नामले अनिखेरि प्रख्यात भइराखेका थिए यी मान्धाता नामेरका जुन राजा, अब उनका जो प्रजाहरू अत्यन्तै जो समृद्धिशाली थिए अनि खुसी थिए ती राजाबाट अनिखेरि उनका राज्य ढुकुटी सधैँभरि नै जो धन धान्यले परिपूर्ण भइराख्यो त्यो ढुकुटीमा कहिले पनि खाली हुँदैन थियो महाराज हेर्नुहोस्, त्यस्तो जो धन धान्यले परिपूर्ण भइराखेको हुन्थ्यो र अब उनका जो राज्यमा कहिले पनि जुन हो अन्याय हुँदै हुँदैन थियो क्या। अब जुन ठाउँमा जुन हो संविधानहरू, अब संविधान किन चाहियो त भने सर भने जुन ठाउँमा उपद्रव हुन्छ मानिसहरूले जुन नचाहिँदा नचाहिँदा काम गर्छन् भने त्यस्ता किसिमको जुन हो ठाउँलाई जो संविधान चाहियो, फेरि त्यो संविधान अब लेखेर राखेको छ अनिखेरि त्यो लागू हुन्छ र हुँदै हुँदैन नि महाराज। अनिखेरि जब त्यस्तो त्यस कारणले गर्दाखेरिमा अनिखेरि अब यहाँ कस्तो त भने यसलाई भने अनि उनका राज्यमा अनिखेरि कहिल्यै पनि एकदमसित अन्याय हुँदैन थियो त्यो मान्धाताको जो राज्यमा, अनिखेरि जति धन राजकोषमा जो जब जम्मा हुन्थ्यो अनिखेरि ती सबै नै जो न्यायको बाटो बाटो नै जुन जम्मा हुन्थ्यो महाराज, अन्यायको बाटोबाट जम्मा भन्नु हुँदैन थियो न्यायको बाटोबाट जम्मा हुन्थ्यो। अनिखेरि सुख दुःख भनेको भाइ र बहिनी हो, सुख जो भाइ हो अनिखेरि दुःख बहिनी हो महाराज हेर्नुहोस्, सुख र दुःख भन्ने कुरो भाइ र बहिनी हो अनिखेरि पछि अर्काको जुन हो आगमन भइहाल्छ, एउटा पछाडि अर्को आउँछ अर्को पछाडि अर्को आइहाल्छ, सुख पछाडि दुःख दुःख पछाडि सुख, दुःखस्य अन्तरम सुखम सुखस्य अन्तरम दुःखम, अनिखेरि अब सुख परो भन्दैमा मलाई यत्तिकै पुग्छ भनेर कसैले पनि नभनौ लहरी बस्छ त अनिखेरि अब त्यस्ता किसिमले गरिकन उतापट्टि जुन सुखको अन्तरमा अनि त्यो
त्यो सुख भन्ने चिज के हो पाउना हो सुख भन्ने चिज के हो बाढीले बगाएर ल्याएको पतकर हो थुप्रियाको पतकर हो अनिखेरि एक बाजे आयो बाढी र त्यहाँबाट पतकर ल्यायो एकातिर थुप्रियाइदियो अनिखेरि अनिखेरि त्यो एउटालाई धन भयो त्यहाँबाट अनिखेरि त्यो अर्को दिन त्यो बाढी आउँछ र भोत्तै पारेर त्यहाँबाट लगेर अनिखेरि अर्का ठाउँबाट गएर थुप्रिदिन्छ त्यस्तै किसिमले गरिकन उतापट्टि जो एकचोटि एउटासँग हुन्छ अरे धन भने त्यहाँबाट अर्कोचोटि अर्कासँग हुन्छ बास अब त्यो गरिब भइदिन्छ त लगेर त दैवले अब त्यसरी जुन हो उतापट्टि त्यस्तो गराउनु पर्यो भने कतिखेर लाग्छ र लाग्दैन महाराज दैव लाग्नु पर्यो भने धेरै बेर लाग्दैन अनिखेरि अब त्यस्तो त्यस्तै किसिमको जुन कुराहरू हुन्छ अनिखेरि हो जब त्यस्तो त्यति भइसकेपछि त अब यतापट्टि के भइरहेको छ भने अनिखेरि अर्काको आगमन भइ नै रहन्छ महाराज अब त्यसरी जो सुख र दुःखहरू आइरहन्छ सुखको अन्तरमा दुःख दुःखको अन्तरमा सुख आउँछ र अब यस तर गर्दाखेरिमा राजा मान्धाताको जुन राज्यमा पनि एकपटक के भयो त भनेदेखि अनावृष्टिको जो कारण भयो तीन वर्षसम्म अब यतापट्टि जुन हो यतापट्टि कस्तो भयो सुखा पर्यो महाराज पानी आएन त अब के गर्ने त मानिसहरूलाई भने अब यस्तै यो अन्न आदि गरिएका जो सारा सम्पूर्ण चिजहरू उब्जनीहरू भएन त्यहाँबाट अनिखेरि देव कार्यहरू ऋषि कार्यहरू अब यस्ता होम यज्ञ आदि गरिएका जुन सबै कुराहरू बन्द भए बन्द हुन आँट्यो महाराज अब किनभने सबैले जुन हो अब उतापट्टि जुन चिसो रसिलो भए पो भनेखेरि जो अनाजहरू फल्थ्यो अब पानी नपरेको यस्ता कति वर्ष भइसक्यो त्यस कारणले गर्दाखेरि उतापट्टि सुक्खा भइरहेको छ त्यो सुक्खा भइसकेपछि भुरा त अनिखेरि सम्पूर्ण जो अनाजहरू यस्ता फलफुलहरू घाँसपातहरू सम्पूर्ण घटेर गयो भने त्यहाँबाट अनिखेरि जनता भोग प्याले गरिकन व्याकुल हुन लागे महाराज अब त्यस समयमा बडो आपद विपदहरू आइपर्यो भने अब राजालाई नै बडो दोषी मान्दथे महाराज हुन अब राजा धर्मती भए प्रजा धर्मती राजा पापी भएदेखि प्रजाले पनि पापी हुनुपर्छ भनेर भनिन्छ अनिखेरि राजाकै त्यो धर्मबाट अनिखेरि प्रजाहरूले टेक्ने हो ए महाराज त्यस कारणले गर्दाखेरिमा राज्य गर्दाखेरिमा राज्य गर्नेले अनिखेरि अपराध कहिल्यै गर्नु हुँदैन अनिखेरि सम्पूर्ण एकदम धर्मै धर्म गरेपछि त्यही धर्म आफ्नो जनताहरूमा जुन फैलिन्छ र अनिखेरि बडो राम्रो हुन्छ ए महाराज अनिखेरि जुन उतापट्टि अनिखेरि प्रजाको जो हितको लागिमा अनिखेरि सधैँभरि नै तल्लीन रहन्थे ती राजा अनि अथ यस पछाडि एक दिन त के भयो त भने सबै प्रजाहरू जो भेला भएर त्यहाँबाट मान्धाता नामरेको जो राजासँग भन्न लागे महाराज भनेर भन्छन् अनिखेरि त ओहो जस्तै जो आपो नारा यति प्रोक्त पुरानै सु मणि शिवी अयनन्त भगवत तेन नारायण स्मृत भनेर भन्यो जब यस यस्ता किसिमले गरिकन गरिसकेपछि अर्थात् पुराणमा विद्वानहरूले उतापट्टि जललाई के भन्छ भनिसक्यो भने नारा भनेर भनिएको छ नार अनिखेरि नारायण भन्छौ नि हजुर हामीले स्नान गर्दाखेरि नारायण भनेको के हो त भनिसक्यो भनेदेखि नारा भनेको त पानी पो हो त यण भनेको पानीमा सुत्ने है पानीमा सुत्ने भनेर भनिएको छ अनिखेरि परमात्मा प्रभु भगवान् अब कहाँ सुत्नु भएर छ पानीमा पानीमा पो सुत्नु भएर छ त अनिखेरि भगवानको त्यो जल त्यहाँबाट उतापट्टि के हो वासस्थान हो त्यो बिछ्याउना हो हेर्नुहोस् हजुर हामी जो सिरक डहना हरेक किसिमको जो राडी डहनाहरू तन्नाहरू हरेक गर्दाखेरिमा पनि उहाँ आज ओछ्यान अप्ठ्यारो भएछ अनिखेरि अब कस्तो चाहिँ जो बर्बाद भयो भनेदेखि रातभरि के बिजाएर सुत्नै भएन भनेर भन्छौँ हामीहरू ल त्यस्तो माथि सुत्दाखेरि पनि त्यसो भन्छौँ उसले भने ल हेर्नु त उतापट्टि त्यो परमात्मा प्रभु भगवान्को बिछ्याउने के हो त पानी त अब पानीमाथि सुत्नु भइरहेको छ नारा भनेको पानी नारायण भन्ने नाम त्यहाँबाट अनिखेरि जो भगवान्को नाम नारायण भन्ने रहेको हो महाराज अब अनि मेघरूप जो भगवान् अनिखेरि उतापट्टि जो बादलको जस्तो जो रूप भइरहेको छ त्यस्ता भगवान्लाई अनिखेरि सर्वत्र जो व्याप्त हुनुहुन्छ र उहाँले नै जो वृष्टि गरी अनिखेरि अन्न उब्जाउनुहुन्छ अनि त्यसैबाट प्रजाहरूको सम्पूर्ण जो पालन पोषण र अनिखेरि उतापट्टि सन्तान उत्पत्तिहरू त्यहीँबाटै जो हुन्छ यसै कारणले यस किसिमको अनावृष्टिले गर्दाखेरिमा के भयो प्रजाहरूले पनि जो बडो कष्टहरू पाइरहेका छन् महाराजहरू प्रचण्ड रूपले भगवान विष्णु अनिखेरि सर्वज्ञ हुनुहुन्छ अनि अब उनै जो परमात्मा प्रभु भगवान्ले जो वृष्टि गराउनुहुन्छ अनि
अब वहाँ नै यहाँ प्रजाका जो पालक भइबस्छ महाराज अब त्यति भइसकेपछि अब ठिक राजाले अनिखेरि अब उतापट्टि अनि के हो अन्न भयो कि अनिखेरि अब उतापट्टि तपाईँहरूले अनिखेरि ठिकै कुरा भन्न लाग्नुभयो कि त्यहाँबाट राजाले जो भन्न लाग्नुभयो कि अनिखेरि तपाईँहरूले जो ठिकै कुरा भन्नुभयो त्यहाँदेखि त अन्न वास्तवमा के भयो तपाईँले ब्रह्ममय हो र अब अन्नद्वारा नै अनि उतापट्टि जो अनेकौं शुभ कर्मको जो प्रतिष्ठाहरू हुन्छ महाराज अन्नले नै जो मानिसहरू एकदम शीतली गरिकन जन्मन्छन् अनिखेरि बाध्य छन् र अब यस संसारमा सबै कार्यहरू अनिखेरि सुसम्पन्न हुन्छ अनिखेरि यसमा पनि जसो भन्दा सन्देह छैन यसमा पनि कुनै कुराको सन्देह छैन राजाको यस्ता किसिमको जो दुष्ट कर्मको नै दुष्ट कर्मले नै अनिखेरि प्रजाले जो कष्ट भोग्नु पर्दछ महाराज राजाको जुन हो त्यो खराब कर्म भयो भनेदेखि प्रजाहरूले जो ठुलो कष्ट भोग्नु पर्दछ अनिखेरि मैले अब के पापको कर्महरू गरेँ होला भनेर भने ती मानधन अमेरिका राजालाई त्यस्ता किसिमको चिन्ता पऱ्यो किन प्रजालाई दुःख भयो नि त उनीहरूले त खान पाएन एक यति गर्न पाएन अनिखेरि अब त्यस्तो भयो त्यस कारणले गर्दाखेरिमा म यो कुराको अनिखेरि उतापट्टि त्यो पत्ता लगाउने अब कहाँबाट चाहिँ त्यो पत्ता लगाउँ त अनिखेरि मैले के अपराध गरेँ त भनेर भनिसकेपछि अनिखेरि यति भनेर महाराज यो मानधाता पनि अनिखेरि अझ चिन्तामा पर्न भइरहेको छ र त्यहाँबाट रातभर उहाँलाई जो निन्द्रा परेन अब किन परेन भने छ त्यही कुराको जो तर्क पर्यो तर्क परेपछि निन्द्रै आएन नि त्यहाँबाट दोस्रो दिन अनिखेरि सबैले अनिखेरि यिनी वनतर्फ जो उतापट्टि प्रस्थान गर्नुभयो राजा जानुभयो वनमा महाराज अब घुम्दै घुम्दै घुम्दै घुम्दै जाँदा आखिरमा अनिखेरि उहाँ कै त भने महर्षि ठुला अङ्गिरा नामका ऋषिका आश्रम पुग्नुभयो महाराजहरू स्वान्धता नामका राजा अब त्यहाँ ब्रह्म समान तेजिला महर्षि त्यस्ता किसिमको जुन हुनुहुन्थ्यो अङ्गिरा अनिखेरि त्यो देखिसकेपछि उपरान्त राजा अति जो खुसी भएर त्यहाँबाट अनिखेरि अनि उहाँको जो अनिखेरि पाहुमा पर्नुभयो महाराजहरू महर्षिहरूको जो पाहुमा पर्नुभयो र अनिखेरि सत्कारका साथ अनिखेरि कुशल प्रसङ्गहरू पनि त्यो सोध्ने काम गर्नुभयो महाराज त्यो भइसकेपछि त्यहाँबाट राजाले भन्नुभयो कि अनिखेरि अब 3 वर्षदेखि अनावृष्टिको जुन कारण मेरो राज्यमा हाहाकार भइरहेको छैन पानी परेको छैन अनिखेरि अब यो के कारणले गर्दाखेरि यस्तो दुरा अवस्था भयो होला भनेर गुरु हजुरले जो बताइदिनुहोस् भनेर अनिखेरि त्यसरी भयो आज्ञा होस् भनेर अनिखेरि राजाको यस्ता किसिमको जो प्रश्न भनेर सुनिसकेपछि उपरान्त अनिखेरि उतापट्टि जो ऋषिले अङ्गिरा नामरेको जो ऋषिले है अब एकछिन जो ध्यान गरेर त्यहाँबाट अनिखेरि महर्षि अङ्गिरा भन्नुहुन्छ अनिखेरि ध्यान गर्नुभयो अलिखेरि ध्यान गरेपछि उहाँले जो जान्नुभयो जानिसकेपछि त्यहाँबाट भन्न लाग्नुभयो महाराज अनिखेरि अब यो सत्ययुग हो अब यस युगमा महाराज हेर्नुहोस् अब दोषीले तपस्या गर्न हुँदैन थियो महाराज हेर्नुहोस् अब त्यस्ता किसिमको हरेक किसिमको जो दोष लागेका मानिसले तपस्या गरेर हुँदैन अब अहिल्यै पनि विभिन्न किसिमको जो दोष छ भनेदेखि अब तपस्या गरेर किन हुन्थ्यो त्यस कारणले गर्दाखेरिमा हेर्नु त दोषीले तपस्या गर्नु होइन अनिखेरि अब जब अङ्गिरा नामरेको जुन ऋषि अनिखेरि भन्नुहुन्छ कि राजन अब यो हो सत्ययुग हो अब यस समयमा अनिखेरि अब उतापट्टि दोषीले तपस्या गर्नु हुँदैन थियो अनिखेरि अब तपाईँको जो राज्यमा एउटा जो दोषी पुरुष रहेछ अनिखेरि अब त्यो दोषीले तपस्या गरेर बसिरहेछ अब उसलाई एकदम शीतलले गरिकन जो हटाउनु पर्यो अनिखेरि हटाइसकेपछि मात्रै अनिखेरि राम्रो हुन्छ नत्र भने हुँदैन महाराज अब त्यस्ता किसिमको जुन दोषीले जो तपस्या गर्दैन भनेपछि अब त्यसलाई हटाइसकेपछि मात्रै अनिखेरि जो पानी वृष्टि हुन्छ भन्ने कुरा जो अङ्गिरा नामरेका ऋषिको त्यस्ता किसिमको जुन आदेशलाई सुनेर त्यहाँबाट सुनिसकेपछि उपरान्त अब उतापट्टि के भयो त भन्ने छ भने अनिखेरि मान्धाता नामरेका राजाले भन्नुभयो निर अपराधी तपस्या गर्ने व्यक्ति अनिखेरि यसलाई अब के चाहिँ किसिमको जो कर्महरू गर्नुपर्छ त भनेदेखि अब यसको बदलामा अरू केही उपायहरू भएदेखि पाऊ भन्दाखेरिमा अनि महर्षि त्यो ऋषि अङ्गिराले भन्नुभयो कि अनिखेरि अझ
त्यसो भएदेखि नै पद्मा नामरेको जुन हो देवशयनी भनेको हरिशयनी नामरेको जुन एकादशीको व्रत गर्नु अलिखेरि त्यो व्रतका प्रभावले गर्दाखेरिमा अलिखेरि एकदम राम्रो हुन्छ त्यो व्रत कहिले भने आषाढ महिनाको शुक्ल पक्षको एकादशीदेखि लिएर हरि परमात्मा प्रभु भगवान् गएर अलिखेरि बलि कहाँ गएर अलिखेरि बलिको ढोकामा गएर शयन गर्नु हुन्छ शुद्ध हुन्छ अलिखेरि त्यसैले अलिखेरि परमात्मा प्रभु भगवान् गएर अलिखेरि उहाँ गएर बलिको ढोकामा गएर पालो बस्नुहुन्छ त्यसैले गर्दाखेरि जुन हरि शयनी नाम रहेको कारण यो हो अलिखेरि एकादशीको जो व्रत आरम्भ गर्नुपर्छ त्यही एकादशीको जो व्रत आरम्भ गर्नु र त्यहाँबाट अनि राज्यको सारा आपत्तिहरू हटेर जान्छ अनि महर्षिको त्यस्ता किसिमको जो उपदेश सारा जो एकादशीको जो व्रतहरू अलिखेरि विधिपूर्वकले गर्दाखेरिमा महाराज आफ्नो प्रजासहितहरू राजाले अलिखेरि आरम्भ गरे आफ्नो प्रजाहरूसहितै अलिखेरि झ्याली पिटाउनु भयो हे प्रजा हो ल अब यसरी जुन हो असार महिनाको शुक्ल पक्षको एकादशीको व्रत गर्नुपर्छ है सबैजनाले भनेर भन्ने त्यस्ता किसिमको जो झ्याली पिटाउने काम गर्नुभयो र त्यहाँबाट एकादशीको व्रत अलिखेरि विधानपूर्वकले गरिकन प्रजासहित भएर त्यहाँबाट राजाले आरम्भ गरेर त्यहाँबाट अलिखेरि समाप्त पनि गर्नुभयो अलिखेरि यस व्रतको प्रभावले गर्दाखेरिमा त्यस राज्यमा यहाँबाट अनावृष्टिको जुन हो प्रभाव हट्दै गयो हट्दै गयो साथै त्यहाँबाट अनिखेरि उतापट्टि भोकमारी आदि गरेका पनि हट्दै हट्दै जो गएर त्यहाँबाट अनिखेरि प्रजाहरूबाट जुन हो उतापट्टि सुखी जीवन बिताउन थाले महाराज तसर्थ हो यो व्रत दुःख दारिद्र्य आदि नाश गर्न खातिरमा अनिखेरि सबैले नै यो व्रत गर्नु पर्दछ महाराज यो व्रत गर्नाले गर्दाखेरि मेरो दुःख जान्छ दारिद्र्यहरू जान्छ सारा जो कष्टहरू जान्छ अनिखेरि यी एकादशीको जो नाम अनिखेरि पदमा देवशयनी हरिशयनी भनेर बहिनी हो महाराज हेर्नुहोस् र हजुर आजकै दिनदेखि अनिखेरि चतुर्मासको जो व्रत पनि आरम्भ हुन्छ महाराज चार महिनासम्म त्यो व्रत लिनेहरूले आजकै दिनबाट अब यो व्रत आरम्भ गर्नुपर्छ अलिखेरि बन्द त्यस कारणले गर्दाखेरि अनि अब यी एकादशीदेखि अलिखेरि व्रत आरम्भ गरिसकेपछि व्रत तुलसी अलिखेरि घर आँगनमा रोपेर त्यहाँबाट अनि प्रत्येक दिन पूजा गर्नुपर्दछ त्यहाँबाट अलिखेरि जल समेत खाने गरेमा त्यो तुलसी पखालेर त्यहाँबाट पानी खाने गरेमा सारा रोग व्याधिहरू पनि सबै नै जो नष्ट भएर अलिखेरि सुखपूर्वकले गरिकन जीवन व्यतीत गर्न सकिन्छ महाराज हेर्नुहोस् त्यहाँबाट चतुर्मासभर कस्तो व्रतविधि छ त्यो आज्ञा हो न त भनिसकेपछि उपरान्त त्यहाँबाट परमात्मा प्रभु भगवान् भन्न लाग्नु भइरहेको छ कि महाराज युधिष्ठिर हेर्नुहोस् अब यसमा लक्ष्मीसहित विष्णु भगवान्को जो पूजा विधिपूर्वकले गरिकन गर्नुपर्दछ अनिखेरि जो आषाढ आदि गरिएका यस्ता किसिमका जुन हो चतुर्मासभरि अब असार भयो साउन भयो भदौ भयो असोज भयो कार्तिक अनिखेरि यी आदि गरिएका महिनाभरि अनिखेरि अब उतापट्टि चार महिनाभरि नै खान नहुने कुरा अनिखेरि अब तीलाई बडो नीति नियममा बसेर गर्नुपर्छ अनि ती खानु नहुने चिजहरू के छन् त भने यसलाई भने अनि त्यो व्रत गर्ने मान्छेले त्यो भेल्टा खानु हुँदैन करेलाहरू खानु हुँदैन पर्वतहरू खानु हुँदैन तिनलाई त्याग्नु पर्दछ त्यहाँबाट त्यस्तै अब साउनभरि जो साग खानु हुँदैन महाराज हेर्नुहोस् यो व्रत गर्नेले त्यहाँबाट उतापट्टि भदौमा दही खानु हुँदैन व्रत गर्ने मान्छेले त्यहाँबाट असोजभरि त्यहाँबाट दुधहरू खानु हुँदैन महाराज अनिखेरि अनि कार्तिकमा अब दुई पात भएको त्यस्ता किसिमको जुन चेलीहरू दुई पात भएर उम्रिने त्यस्ता कुराहरूलाई छोड्नु पर्दछ अनिखेरि यी चार कुरा चारै आश्रममा बस्नेहरूले अनि यो प्रत्येक वर्ष नै यो त्याग्नु पर्दछ हे महाराज यस्तै यस्तै गरिकन उतापट्टि कुविन्डहरू भयो अब यस्तै राजमासहरू भयो मुलाहरू भयो तथा गाजरहरू भयो त्यहाँबाट अलिखेरि उतापट्टि यहाँ कदमहरू भयो त्यहाँबाट उखुको जो हो लाख्रोहरू भयो त्यहाँबाट अलिखेरि मुसुरोहरू भयो त्यहाँबाट धेरै बिहा हुने त्यस्ता किसिमका फलहरू भ्यान्टाहरू अनिखेरि बहेर अनि अमला लौका अनिखेरि तिते करेलाहरू आदि गरेका जो चिजहरू यो चतुर्मास भर खानु हुँदैन त्याग्नु पर्दछ भनेर भनिएको छ अनिखेरि जब यस्ता किसिमले गरिकन चतुर्मासभर त्यहाँबाट अनिखेरि अब यस्तो जो पिरो भयो तितो भयो गुलियो भयो टर्लो भयो नुनिलो भयो अमिलो भयो अनिखेरि यी छ रसहरू पनि जब त्याग्नु पर्दछ त्यहाँबाट अनिखेरि जस्तो जीवनभर नै शरीर कस्तो हुन्छ दुर्गन्ध र त्यहाँबाट अनिखेरि विरूप हुँदैन हे महाराज हेर्नुहोस्
त्यसैले गर्दाखेरिमा एकादशी उतापट्टि पन्ध्र पन्ध्र दिनमा पर्दछ अनिखेरि प्रत्येक एकादशीमा व्रत बसेमा त्यहाँबाट पेट सम्बन्धी रोगहरू पनि नाश हुन्छ महाराज. अब जो पेटमा हरेक किसिमको जो चिज बारिएको हुन्छ नि त हजुर हामीले खाएका यस्ता किसिमको ती कसरतहरू त्यहाँ बारिएको हुन्छ किनकि हामीले जो प्रत्येक दिन खाएको जो अन्नहरू अनिखेरि त्यसले जो अनि पेट एकदम अटेस मटेस भएको हुन्छ र अनिखेरि पन्ध्र दिनमा एक दिन व्रत बस्नाले गर्दाखेरिमा अनिखेरि उतापट्टि अपच हुन गएको भए पनि अनिखेरि त अब सो व्रतले गर्दाखेरिमा त्यहाँबाट पेट ठिक भएर अनिखेरि उतापट्टि जो मानिसहरू निरोगी रहन्छ. हे महाराज हेर्नुहोस् अनि अब खाली पेटमा अनिखेरि भगवानको जुन सम्झनाहरू आराधनाहरू गर्न र त्यहाँबाट अनिखेरि आफ्नो जो दैनिक कार्यहरू गर्नमा एकदम ठुलो अनि सघाउ पुग्नेछ. अनिखेरि एकादशी व्रत बसेर त्यहाँबाट निरोगी बन्नु भनेको जो अनिखेरि बिना पैसामा त्यहाँबाट उतापट्टि स्वास्थ्य लाभ पाउनु हो. महाराज ल हेर्नु त अब औषधि गर्नु परेन उपचार गर्नु परेन केही परेन एकादशीको व्रत गर्नाले गर्दाखेरिमा अलिकति निराहार व्रत गर्नाले गरिकन त्यहाँबाट औषधि नै त्यही भयो त्यहाँबाट अलिकति त्यस्ता किसिमको जुन हो उतापट्टि जो स्वास्थ्य लाभ प्राप्त गर्न हो त्यहाँबाट आफ्नो आयु बढाउनु हो अनिखेरि यसैमा अनिखेरि सबै जो मनुष्यले यो मनुष्यको जो कल्याणहरू हुन्छ अनि अब भलाइ हुन्छ. महाराज हेर्नुहोस् हामीले यो कथा कहाँबाट ल्यायौँ त भने यसलाई मैले भविष्य पुराणबाट हामीहरूले ल्याएका छौँ. महाराज हेर्नुहोस् अब आज पूजा गर्दाखेरि के भनेर पूजा गर्ने त भने यसलाई भने ओम बामन आए नम भनेर पूजा गरिबस्यो. जस्तै अब यतापट्टि शक्तिको पूजा गर्दाखेरि ओम मधुमती नाम गरेको शक्ति नम भनेर जो पूजा गर्ने यस्ता यस्ता किसिमले गरिकन पूजा गरेर व्रत गर्नाले गरिकन अनि कहाँबाट सम्पूर्ण पापहरू नाश भएर जाने काम गर्छौ. अनि यस लोकमा सुख सम्पत्ति अनि धन धान्य ऐश्वर्य लक्ष्मी प्राप्ति हुने काम गर्छ र त्यहाँबाट अन्तिममा गएर अनिखेरि रोग व्याधि केही नलागिकन त्यहाँबाट अनिखेरि उतापट्टि वैकुण्ठवासी भएर जाने काम गर्दछन्. ए सौनक आदि नामको 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएको जुन किसिमको कथाहरू हुन् सोही नै कथाहरू ल्याएर यहाँ जुन महाराज युधिष्ठिरले महाराज जो भगवान कृष्णले महाराज युधिष्ठिरलाई बताउनु भएको हो र अनिखेरि अब सोही नै कथाहरू ल्याएर हेर्नुहोस् हामीहरूले पनि हाम्रा आदरणीय श्रोता महान महानहरूमा ल्याएर चाहिँ बताउनु प्रस्तुत गर्दैछौ. महाराज अब यो व्रतले गरिकन धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामै छ मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनेर अढैया शनिश्वरहरू शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का ब्राह्मरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् अनि कल्याण होस् यहाँहरूको मंगल होस् उदय होस् अनि जय होस्. महाराज यस्तो विद्या बुद्धि सन्तान पुरुषार्थ पराक्रमहरू बढेर जाओस् अनिखेरि कल्याणै कल्याण मङ्गलै मङ्गल होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभ कामना शुभ आशीर्वादहरू गर्दै यो जुन आषाढ महिनाको शुक्ल पक्षको हरिसैन्य एकादशी व्रत महात्म्यले गरिकन यथामति विस्तार गरियो. हे कृष्ण वृन्दावनको बिहारी हे सत्यको सुन्दर रूपधारी हे विश्वव्यापी त्रयता पारी उद्धार हाम्रो गर हे बरहरी. नारायण ओम श्री कृष्णाय.

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुमिसुवाला खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सचिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबैले पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवकोटी।

भयो बल्ल सत्संग भएन मनुष्य जन्म भयो बल्ल सत्संग गएन मनुष्य जन्म पाएको सफल हुनै पाएन मनुष्य जन्म सफल हुन त्यसै भएन कुसङ्गतको सङ्गतले गर्दा